0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
1: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा, यार
6: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
5: मैले पनि खुब सुनेको छु किन्न संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा।
7: प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560131412 98464667887।
8: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
9: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
8: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
9: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98560-536।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल असार 12 गते शुक्रबार, तदनुसार सन् 2026 जून 26 तारीक नेपालसम्म 1146 जेठ शुक्ल पक्ष द्वादशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने, परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन। फेवातालका जल पर्यटन व्यवसायमा कास्की प्रशासनको कडाई, 19 बुधे निर्देशन जारी। नेपाली कंग्रेसका देउवा शेखर समूहद्वारा छुट्टै कार्यालय खोल्ने तयारी, 15 महाधिवेशन सम्बन्धी छलफल र बैठक गरिने भनाई। होल्डिङ सेन्टरबाट विकल्प बिना हटाए पुरानै स्थानमा बस्ने सुकुम्बासीको चेतावनी, लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग। मनसून प्रतिकारका लागि 54 स्थानमा सशस्त्रका अस्थायी बेस स्थापना, 1,68,000 रहेको विपद सूचक सञ्जाल तयार। लामाचौरमा जीसीईएसआईटी एक्सपो शुरू, 2 दिन चल्ने एक्सपोमा सूचना र प्रविधिका 11 स्टल समावेश। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन सार्वजनिक, शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गर्यो अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन। नेपाल भलिबल लीग भदौ पहिलो साता 6 टोली घोषणा।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

अब समाचार विस्तारमा सरकारले कक्षा बाह्रको उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा बाह्रको नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रिया बारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि हिजै विद्यार्थीहरूले काठमाण्डुको माइती घरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छनृ।

गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2081-82 बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले सरकारको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन्। बिहिबार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय उद्योग तथा पर्यटन र वन तथा वातावरण मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरूले आफ्ना धारणा राखेका छन्। अधिकांशले बजेट पहुँचका आधारमा कनिका छरे जसरी बाँडिएको र लक्षित वर्गलाई व्यवस्था गरिएको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिपक्षी दलका मात्र नभई सत्तापक्ष कै सांसदले समेत बजेट निर्माण प्रक्रियामा असन्तुष्टि जनाएका छन्। सामाजिक विकास मन्त्रालयको बजेटमाथि खर्च कटौतीको प्रस्ताव राख्दै नेकपाकी सांसद दमयन्ती रूचालले मन्त्रालयका तालिम र कार्यक्रमहरू लक्षित वर्गसम्म नपुगेको टिप्पणी गरेका छन्। मन्त्रालयका विभिन्न शाखाहरूबाट वार्षिक रूपमा करोड़ौं रकमका तालिमहरू सञ्चालन गरिन्छन् तर 95% माननीय ज्यूहरू नै यस्ता कार्यक्रमबारे बेखबर हुन्छन् उनले भनेका छन्। कतिपय कार्यक्रम त मन्त्रीज्यूहरूलाई नै थाहा हुँदैन। उनले पहुँचका आधारमा मन्दिर र गुम्बालाई बजेट दिइँदा अपाङ्गता दलित र महिलाका लागि बजेट ल्याएर झाडा टार्ने काम गरेको आरोप लगाएका छन्। सत्तारूढ दल कंग्रेस सांसद पार्वती तामाङले सरकारले अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क नै नहेरी पहुँचका आधारमा बजेट बाँडेकोमा आपत्ति जनाएका छन्। कुन जिल्लामा कति अपाङ्गता भएका व्यक्ति छन् भन्ने तथ्याङ्क नै नहेरी सरकारले बजेट ल्याएको छ कि अपाङ्गता भएका व्यक्तिहरू मेरो निर्वाचन क्षेत्र वा मेरो जिल्लामा मात्रै छन्? उनी भन्छन् अपाङ्गता भएका व्यक्तिहरूले मन्त्रीको कुर्सीमा बस्नेलाई दयाको पात्र बन्नुपर्ने अवस्था कहिलेसम्म रहने हो। पूर्व मन्त्री समेत रहेका सांसद बिन्दु कुमार थापाले बजेटमा प्राथमिकीकरण नै नभएको टिप्पणी गरेका छन्। बजेट कनिका छरे जस्तो छरिएको छ। 50,000 योजना पनि छन्। यसले कस्तो प्रतिफल दिन्छ उनले भनेका छन्। सरकार आश्वासन बाँड्न मात्र होइन कार्यान्वयनमा खरो उत्रनुपर्छ। एमाले सांसद वेद बहादुर गुरूङले समेत बजेट निर्माण गर्नेहरूको हालीमुहाली भएको भन्दै असन्तुष्टि जनाएका छन्। माननीय मन्त्रीज्यूहरू बजेट बनाउने बेलामा हतार हतार आउनुहुन्छ र गहिरो अध्ययन नगर्दा डाड्यू पन्यो चलाउने ठाउँबाट बजेट गएको हो कि भन्ने महसुस मैले पटक पटक गरेको छु उनले भनेका छन्। कास्की जिल्लाका तालहरूमा असुरक्षा बढ़ेपछि जल पर्यटन व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले 19 बुधे निर्देशन जारी गरिएको छ। प्रशासनले डुंगा कायाकिङ तथा सर्फिङ बोटहरू सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी र कानूनी प्रक्रियाका विषयमा निर्देशन दिएको छ। धेरै व्यवसाय अहिले दर्ता बिना सञ्चालन भएको गुनासो बढ़न थालेको छ। व्यवसाय बीचमै मूल्य सूचीमा एकरूपता नभएको, बीमा नगरिएको र सुरक्षा मापदण्ड नअपनाई व्यवसाय सञ्चालन गर्दा दुर्घटना हुने गरेको जनगुनासो बढ़ेपछि निर्देशन जारी गर्नु परेको प्रशासनले जनाएको छ। जल पर्यटनसँग सम्बन्धित व्यवसायहरू अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गरेर मात्र सञ्चालन गर्न प्रशासनले सचेत गराएको छ। सेवाग्राहीलाई सेवा प्रदान गर्दा अनिवार्य रूपमा बिल बीजक उपलब्ध गराउन भनेको छ। व्यवसायीले सबै सेवाग्राहीका लागि लाइफ ज्याकेट अनिवार्य गर्न निर्देशन दिएको छ। लाइफ ज्याकेट बिना डुंगा कायाकिङ तथा सर्फिङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ भने 20 वर्ष मुनिका बालबालिकालाई अभिभावक बिना वा एक्लै कायाकिङ र सर्फिङ गर्न दिन नपाइने नियम जारी गरिएको छ। हालको मनसून र मौसम परिवर्तनलाई मध्यनजर गर्दै दिउँसो 2 बजेपछि मौसम सामान्य भएको अवस्थामा बाहेक डुंगा कायाकिङ र सर्फिङ सञ्चालन नगर्न आदेश दिएको छ। प्रतिकूल मौसममा सञ्चालन गर्नु परेमा सुरक्षाकर्मीसँग समन्वय गर्नुपर्ने र साँझ 6 बजेपछि जल पर्यटन सम्बन्धी व्यवसायहरू अनिवार्य रूपमा बन्द गर्न निर्देशन दिएको छ। व्यवसायी तथा सञ्चालकहरूले धूम्रपान मद्यपान र लागू पदार्थ सेवन गर्न पाउने छैनन् भने सेवाग्राहीले पनि मद्यपान वा लागू पदार्थ सेवन गरेको शंका लागेमा सेवा उपलब्ध नगराउन भनिएको छ। सेवा प्रदायकले सेवा शुरू गर्नुअघि ग्राहकलाई चलाउने तरिका, सम्भावित समस्या समाधानका उपाय र सुरक्षित क्षेत्रबारे जानकारी गराउनुपर्नेछ। सेवा अवधिभर व्यवसायीले सेवाग्राहीको निरन्तर निगरानी राख्नुपर्नेछ र समस्या परेमा तत्काल सहायता उपलब्ध गराउनुपर्नेछ। सञ्चालनमा रहेका बोटहरूको संख्या अनुसार सेवाग्राहीको अनिवार्य बीमा गराउनुपर्नेछ। दुर्घटना भएमा घाइतेको सम्पूर्ण जिम्मेवारी सेवा प्रदायक कम्पनीकै हुनेछ र घाइतेलाई तत्काल अस्पताल पुर्याउने व्यवस्था मिलाउनुपर्नेछ। प्रशासनको निर्देशन अनुसार दुर्घटनाको अवस्थामा
फेवातालमा खटिएको सशस्त्र प्रहरी बलको रेस्क्यू टोली वा सुरक्षा टावरमा तत्काल खबर गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केन्द्रीय सदस्यमा सबैभन्दा बढ़ी मत सोणिम वाग्नेले पाएका छन्। वाग्नेले खुल्लातर्फ 2607 मत प्राप्त गरेका छन् भने प्रवासबाट 49 मत गरी 2656 मत प्राप्त गरेका छन्। त्यस्तै दोस्रो धेरै मत कानून मन्त्री समेत रहेकी नेत्री सोभिता गौतमले प्राप्त गरेका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार गौतमले 2594 मत प्राप्त गरेका छन्। उनले प्राप्त गरेको यो मत खुला तर्फको हो। प्रवासको तर्फबाट प्राप्त मत पनि यसमा जोड़िन्छ। यद्यपि मत परिणाम घोषणा हुन बाँकी रहेको छ। केन्द्रीय सदस्यका निम्ति 379 जनाले उम्मेद्वारी दिएका थिए। मतदान विद्युतीय भोटिङ मेसिनबाट भएको हो। महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सकिएको छ। अब दोस्रो चरणमा पदाधिकारीहरूका लागि मतदान हुनेछ। विधान अनुसार 158 सदस्यीय केन्द्रीय समितिका बाँकी सदस्य सभापतिबाट मनोनित हुनेछन्। पार्टीको संशोधित विधान अनुसार पदाधिकारी संख्या 19 जनाको छ, तर 19 सदस्यीय पदाधिकारी मध्ये सभापति सहित 7 जनाको मात्र निर्वाचन हुनेछ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी 6 पदाधिकारीका लागि मात्र मतदान हुने रासोपाले जनाएको छ। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनित हुनेछन्। पार्टी प्रवक्ता मनिष झाका अनुसार 1 उपसभापति खुल्ला, 1 महिला उपसभापति, 1 महामन्त्री खुल्ला, 2 सहमहामन्त्री खुल्ला र 1 महिला सहमहामन्त्रीमा निर्वाचन हुनुपर्नेछ। चुनाव गर्नुपरे खुल्ला प्रतिस्पर्धाबाट छानिने उपसभापति पदमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गराउने तयारी छ। मनोनयनबाट छानिने उपसभापतिमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल पर्न सक्ने बताइएको छ। खुलातर्फको महिला उपसभापतिमा कानून मन्त्री सोभिता गौतम र अहिले पार्टी कोषाध्यक्ष रहेकी लिमा अधिकारीले प्रतिस्पर्धा गर्ने चर्चा छ। यसबाहेक पूर्व उपसभामुख इन्दिरा राणा मगर र चुनाव अघि विवेकशील साझाबाट आएकी समीक्षा बासकोटाले पनि उपसभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चर्चा छ। पदाधिकारी चयनमा सबैभन्दा पेचिलो अवस्था महामन्त्रीमा देखिएको छ। विधान अनुसार महामन्त्री 2 रहनेछन्, जसमध्ये 1 खुला प्रतिस्पर्धाबाट छानिन्छन् भने 1 मनोनित हुनेछन्। मनोनित हुनेमा बालेन शाहकै समूहबाट भूपदेव शाहको नाम चर्चामा छ। खुला प्रतिस्पर्धाबाट छानिने 1 महामन्त्रीका लागि भने कम्तीमा 4 दावेदारी छ। मनिष झा, शिशिर खनाल, विपिन आचार्य र कविन्द्र बुर्लाकोटी। विधान अनुसार सहमहामन्त्रीमा 1 महिला सहित 5 रहने व्यवस्था छ। यसमध्ये 3 महिला सहित खुला प्रतिस्पर्धाबाट छानिनेछन् भने 2 मनोनित हुनेछन्। मनोनित हुनेमा बालेन समूहबाट असीम शाहको नाम चर्चामा छ। विवेकशील साझा समूहकी समीक्षा बासकोटालाई महिला उपसभापतिमा प्रतिस्पर्धा नगराएर महिला सहमहामन्त्रीमा मनोनित गर्न सकिने स्रोतले बताएको छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: हाँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424-9084-46-5525
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intuit to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Is that you? प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
6: म त BHM पढ्ने हो NTHMC
5: म पनि BBA NTHMC नै पढ्ने सोचिरहेको छु
6: शशिधर अनि तिमी नि
7: म त BBA फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
6: त्यो पनि NTHMC छ नि
5: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM BBA BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइनेंसेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
4: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
12: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
12: छाला यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
4: फोन 061-572-648-572-849।
13: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
14: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
14: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।
20: होम केयर सेवा, होम केयर सेवा।
21: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
20: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
20: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
20: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
20: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061 411 777, मोबाइल 98 5 60 89 2 77।

नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डाक्टर शेखर कोइराला समूहले छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन्। काठमाण्डुको महाराजगंजमा रहेको अमेरिकन एम्बेसी पछाडि चुन्देबीमा कार्यालय खोल्ने तयारी गरिएको कंग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिएका छन्। गत पुष 27 देखि 30 गतेसम्म तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिबीच महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेपछि शुरू भएको विवाद अहिले चरम उत्कर्षमा रहेको छ। सरकारले स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने काठमाण्डुका सुकुम्बासीले चेतावनी दिएका छन्। काठमाण्डुको किर्तिपुरस्थित राधास्वामी सत्संगमा बसिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्। उनीहरूले बसिरहेको ठाउँबाट हटाएको 2 महिना बितिसक्दा पनि स्थायी बसोबासका लागि कुनै विकल्प नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन्। काठमाण्डुका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा बसिरहेका सुकुम्बासीलाई सरकारले गत वैशाख 12 गतेदेखि हटाउन शुरू गरेको थियो। त्यति बेला सरकारले 15 दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि 60 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो। तर 2 महिना बितिसक्दा स्थायी व्यवस्थापनका लागि पहल गरेको छैन। बरू असार 9 मा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सूचना जारी गरेर असार 12 गतेभित्र होल्डिङ सेन्टर छोड्न भनेको छ। उनीहरूलाई 25,000 रूपियाँ लग्न र त्यसपछि आफै बसोबासको व्यवस्था गर्न सूचनामा उल्लेख गरिएको छ। त्यसलाई लिएर सुकुम्बासीले विरोध जनाएका हुन्। उनीहरू राखेको 5 बुदे मागमा सुकुम्बासी परिवारको लागत संकलन गर्न र प्रमाणीकरण गर्न माग गरेका छन्। त्यसले जबरजस्ती उठीवास लगाइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न, स्थायी व्यवस्था नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधासहित बस्ने व्यवस्था गर्न र उचित व्यवस्थापनको व्यवस्था गर्न माग गरेका छन्। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कड़ा भन्दा कड़ा आर्थिक दण्डको व्यवस्था गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा न्यूनतम 500 देखि अधिकतम 1,00,000 रूपियाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्था अनुसार सामान्य ट्राफिक उल्लंघनदेखि मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अपारदर्शी सिसा प्रयोग गर्नेसम्मका कसुरमा हालको भन्दा निकै बढ़ी जरिवाना तिर्नुपर्ने हुनेछ। मस्यौदामा सड़कको निर्धारित स्थान बाहेक अन्यत्रबाट सड़क पार गर्ने पैदल यात्रुलाई समेत 500 रूपियाँ जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। सबैभन्दा बढ़ी जरिवाना सवारी साधनमा अपारदर्शी सिसा प्रयोग गर्ने वा बाहिरबाट भित्र नदेखिने गरी सिसामा अन्य सामग्री राख्ने चालकलाई तोकिएको छ। यस्तो कसुरमा 1,00,000 रूपियाँसम्म जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ। मादक पदार्थ वा लागू पदार्थ सेवन मापसे लापसे गरी सवारी चलाएको पाइएमा सवारीको प्रकार अनुसार 25,000, 35,000 र 50,000 रूपियाँसम्म जरिवाना लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ। तोकिएको गति सीमा भन्दा 60% भन्दा बढ़ी गतिमा सवारी चलाउनेलाई पनि कड़ा जरिवाना गरिने उल्लेख छ। विधेयकमा ट्राफिक जरिवाना डिजिटल माध्यमबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। नागरिक एप वा अन्य विद्युतीय प्रणाली मार्फत जरिवाना तिर्न सकिनेछ। चालकले तत्काल जरिवाना नतिरेमा ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र लाइसेन्स ब्लूबुक वा बाटो इजाजत पत्र नियन्त्रणमा लिन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। जरिवाना भुक्तानी गरेपछि मात्रै ती कागजात फिर्ता गरिनेछ। पटक पटक एउटै ट्राफिक नियम उल्लंघन गर्नेलाई थप कड़ा दण्डको व्यवस्था गरिएको छ। एउटै कसुर दोस्रो पटक दोहोरिएमा 50% र त्यसपछिबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। नागरिक एप वा अन्य विद्युतीय प्रणाली मार्फत जरिवाना तिर्न सकिनेछ। चालकले तत्काल जरिवाना नतिरेमा ट्राफिक प्रहरीले सवारी

यातायात निरीक्षकलाई जुनसुकै समयमा सवारी साधन आवश्यक कागजात तथा चालकको व्यवहार समेत निरीक्षण गर्न सक्ने अधिकार दिने व्यवस्था पनि विधेयकको मस्यौदामा समावेश गरिएको छ। प्रस्तावित विधेयकमा विभिन्न ट्राफिक नियम उल्लंघनका लागि देहाय बमोजिम जरिवानाको व्यवस्था गरिएको छ।

एघारौं संस्करणको जीसीएस आईटी एक्सपो पोखराको लामा चौरमा शुरू भएको छ। गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सको आयोजनामा शुक्रबारसम्म सञ्चालन हुने एक्सपोको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णु प्रसाद तिवारीले उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै तिवारीले सूचना र प्रविधिको विकास सँगसँगै यसको प्रयोगमा समेत नागरिक सचेत हुनुपर्नेमा जोड़ दिएका छन्। यस्ता एक्सपोले सूचना र प्रविधिको क्षेत्रमा विकसित पछिल्ला स्वरूपको जानकारी दिने बताउँदै यसको अध्ययन र अवलोकन गर्न आवश्यक रहेको बताएका छन्। उपकुलपति पौडेलले गण्डकी कलेजका विद्यार्थी सूचना र प्रविधिको क्षेत्रमा अब्बल रहेको भन्दै प्रशंसा गरेका छन्। कार्यक्रममा गण्डकी बोर्डिङ स्कूल एवं कलेजका पूर्व प्राचार्य रवि प्रसाद बरालले कलेजले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरेका छन्। उनले यसले प्रविधिका क्षेत्रमा विद्यार्थीले गरेको मेहनतलाई उजागर गरेको बताएका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले बिहिबार विभिन्न क्षेत्रका सातजना सल्लाहकारहरू चयन गरी संघमा स्वागत तथा सम्मान गरेको छ। संघको पोखरा भैरवटोल स्थित सचिवालयमा आयोजना गरिएको कार्यक्रममा संघका पूर्वाध्यक्ष किसान सुनार, रामबहादुर विक, प्रशासनिकतर्फ नवराज बराल, प्रेस सल्लाहकारतर्फ आरजी विष्ट सल्यानी, कानूनी सल्लाहकार शिव वाग्लेलाई स्वागत तथा सम्मान गरेको हो। यस्तै भीम बहादुर विक, क्षितिज अर्जुन कुमार सुनार र रमेश खड्कालाई संघका अध्यक्ष मन बहादुर सुनार लगायत संघका पदाधिकारीले स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा संघका सल्लाहकार रामबहादुर विक, प्रेस सल्लाहकार आरजू विष्ट सल्यानी, कानूनी सल्लाहकार शिव वाग्ले, निवर्तमान अध्यक्ष भरत विक, अध्यक्ष मन बहादुर सुनार लगायतले सुनचाँदी व्यवसायी तथा कालीगढ़का विगतदेखि सम्बोधन नगरिएका मागहरूलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड़ दिएका छन्। देशभरका चारवटा बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मधेस प्रदेशका चारवटा पालिका सप्तरीको अग्नि सायर कृष्णा सरवन गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनमा गाउँपालिका र रौतहटको यमुना माई गाउँपालिकाले अहिलेसम्म संघीय मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले बेलैमा बजेट पेश गरेका छन्। सभामा बजेट पेश गरेका धेरै जसो पालिकाले यसअघिका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुख बीच भेटवार्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिलीराज भट्ट र बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा बीच बिहिबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो। अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरेका हुन्। भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेश बीच थप सम्बन्ध प्रगाड बनाउँदै सहयोग र सहकारी गर्नुपर्नेमा जोड़ दिएको छ। सशस्त्र प्रहरी बलले मनसून जन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकारे बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना

0: भएका छन्। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। बालबालिकाको शिक्षा र वातावरण संरक्षणलाई सँगसँगै अगाडि बढ़ाउँदै आएको बाबा फाउण्डेशन नेपालले पोखरा महानगरपालिका 4 गैरापाटन स्थित नवीन माध्यमिक विद्यालयका करिब 350 विद्यार्थीलाई शैक्षिक तथा खेलकूद सामग्री वितरण गरेको छ। फाउण्डेशनले कापी, कलम, पेन्सिल, इरेजर, डस्टबिन, जाली सहितको भलिबल तथा फुटबल वितरण गर्दै विद्यार्थीलाई अध्ययनसँगै सरसफाई र वातावरण संरक्षणप्रति सचेत बन्न आग्रह गरेको हो। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष दिलीप राज श्रेष्ठले संस्थाले विगत 2 दशकदेखि बालबालिका र वातावरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै स्वच्छ हराभरा पोखरा अभियान मार्फत पोखरालाई सफा, हरियाली र वातावरण मैत्री शहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिएका छन्। पोखरा 4 का वडाध्यक्ष देवकृष्ण पराजुलीले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले शैक्षिक वातावरण सुधार्न मदत पुग्ने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा बाबा फाउण्डेशनले उदाहरणीय भूमिका खेलेको बताएका छन्। विद्यालयका प्रधान अध्यापक शिरोमणि लामिछानेले विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकूद सामग्री उपलब्ध गराएकामा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीको मनोबल बढ़नुका साथै सिकाई प्रक्रियामा सकारात्मक प्रभाव पर्ने बताएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। छ।
8: यहाँ अत्याधुनिक थ्रीटेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनका सेवा बारे अभिमुखीकरण कार्यक्रम गरेको छ। कास्कीको माछापुसे गाउँपालिका वडा नम्बर 5 रिभान स्थित रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहका अगुवाको सहभागिता रहेको थियो। लोकदोहोरी रेस्टुरेन्ट व्यवसायको भेलाले बिहिबार होम गुरूङको अध्यक्षतामा कास्की लोक दोहोरी व्यवसाय संगठन गरेको छ। व्यवसायको हकहितमा स्थापित समितिको पहिलो भेलाले 5 सदस्य गठन गरेको छ। संघको सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर र सदस्यमा करिश्मा बराल र नवजप गुरूङ रहेका छन्। आप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीच अध्यागमन र भन्सार प्रवर्तन हिरासतमा ज्यान गुमाउनेको संख्या एक दशककै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। भेनेजुएलामा अस्ति राति लगातार आएका 7.2 र 7.5 म्याग्नेच्यूडका दुई शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराकासहित विभिन्न क्षेत्रका भवनहरू भत्किएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गरेको हो। भूकम्पपछि 20 पराकम्प रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। चाकाओ क्षेत्रमा मात्र 4 बढ़ी भवन भत्किएका छन् भने कम्तीमा 18 जनाको जीवित उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि 100 सुरक्षाकर्मी परिचालन गरिएका छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 16 बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको उल्लेख छ। एन्फामा फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै प्रतिबन्ध लगाएको छ। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। बिहिबार पत्रकार सम्मेलन गरेर केडिया ग्रुपले लीगमा सहभागी हुने टोली र टीम मालिक घोषणा गरेको हो। केडिया ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरूष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो।

जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई 2-1 ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। शुरूआती अग्रता जोगाउन नसक्दा जर्मनी पराजित हुन पुग्यो। जर्मनीले खेलमा दोस्रो मिनटमा गोल गर्दै अग्रता लिएको थियो। लिरोए सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए, तर खेलको 9 मिनटमा निल्सन एंगुलोले गोल गर्दै इक्वेडरलाई बराबरी फर्काए। खेलको 77 मिनटमा इक्वेडरले गोल गर्दै अग्रता लिएको थियो। गोन्जालो प्लाटाले इक्वेडरलाई अग्रता दिलाए, त्यसपछि गोल नहुँदा इक्वेडरले शानदार जित निकालेको छ। समूहमा इक्वेडरसँगै पराजित भएको जर्मनी विजेता र आइवरी कोस्ट उपविजेता भन्दै नकआउटमा प्रवेश गर्दा इक्वेडर तेस्रो भएका टोली मध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको हो। फिफा विश्वकप 2026 अन्तर्गत समूह ईको खेलमा कुरासाओसँग जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। शुक्रबार बिहान भएको खेलमा आइवरी कोस्टले कुरासाओ विरूद्ध 2-0 गोल अन्तरले जित निकालेको हो। खेलमा आइवरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरेका थिए। उनले खेलको 7 र 64 मिनटमा गोल गरेका हुन्।

0: बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेका छन्। अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा एक एकको बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन्। खेलको 56 मिनटमा दाइजेन मायदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसको 6 मिनटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो। स्वीडेनका लागि एन्थोनी एलांगाले गोल गरेका हुन्। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने, परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन। पेवतालका जल पर्यटन व्यवसायमा कास्की प्रशासनको कड़ाई, 19 बुधे निर्देशन जारी। नेपाली कंग्रेसका देउवा शेखर समूहद्वारा छुट्टै कार्यालय खोल्ने तयारी। 15 महाधिवेशन सम्बन्धी छलफल र बैठक गरिने भनाई। होलिङ सेन्टरबाट विकल्प बिना हटाए पुरानै स्थानमा बस्ने सुकुम्बासीको चेतावनी। लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग। मनसून प्रतिकारका लागि 54 स्थानमा सशस्त्रका अस्थायी बेस स्थापना। 1,68,000 रहेको विपद सूचक सञ्जाल तयार। लामाचौरमा जीसीईएस आईटी एक्सपो शुरू। 2 दिन चल्ने एक्सपोमा सूचना र प्रविधिका 11 स्टल समावेश। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन सार्वजनिक। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गर्यो अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन। नेपाल भलिबल लीग भदौ पहिलो साता 6 टोली घोषणा। 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bejar ko bani lagisakeko cha. Bejar appliances, Bejar ko bani lagcha.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028 59321 061581
2: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: ओहो नासर बे कति छ्याब डिजाइन बे मारे खान किन नि खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब पोपिम ओछे
4: हजुर किमे झोको लाइनि छ्याबा मारे डिजाइन गहना चैदिमो बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै चार मोहै
3: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रवा ताक रिवा ज्याला जाति कृवा छतैरा न त खैमा दिलन चन्न यामो
3: तोय मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
7: शशिधर अनि तिमी नि
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
7: त्यो पनि एनटीएचएमसीमा छ नि
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
9: विस्तृत जानकारीका लागि लाग्राणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
6: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560972977।
10: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
10: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
11: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
10: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
11: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
10: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028501, 98028501702।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
15: यहाँ अत्याधुनिक 3T मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
0: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
16: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रहे इंश्योरिंग फ्यूचर।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
9: हेलो के छ तेरो खबर
10: ठिक छु यार सन्चै छस्
9: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
10: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
9: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
10: मैले पनि किन्नु छ के सँगै किनौँ न
9: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
10: सबै ठाउँको बेडसाइड अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्दल संसार हो त्यही जाम त
9: ए अँ अँ मैले पनि खुब सुनेको छु किन्दल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9850631412 9864677887
11: तन्ना आज फेरि हाल्नुहोस्

0: हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ।
1: नमस्ते हर्षजी,
0: आराम हुनुहुन्छ?
1: आरामै छु।
0: यो एकैपटक दुईवटा कृतिहरू पाठकले एकै दिन पाए, यो कसरी जुडियो? दुईटा क्वेश्चन।
1: यो एउटा अनौठो संयोग छ। वास्तवमा यी दुईटा पुस्तकहरू शुरूमा एउटै पुस्तकका लागि तयार पारिएका सामग्रीहरू हुन्। अनि पुस्तकको सामग्री तयार गरिसकेपछि यसलाई हामीले चाहिँ फेरि यसलाई छुट्याउन थाल्यौं। छुट्याउन थाल्दा एउटा धार्मिक, आध्यात्मिक र सामाजिक दृष्टिकोणको पाठ भयो, अर्को चाहिँ समाज सम्बन्ध, उत्तरदायित्व, समालोचना र प्रेरणा, यी दुईटा पाठमा हामीले गर्यौं। एउटै पुस्तकलाई दुई भाग गर्नुभन्दा पनि फरक फरक धारका विषयहरू चुन गर्नलाई, छान्नलाई फरक फरक पुस्तकै नाममा तयार गर्दा राम्रो होला भन्ने हिसाबले दुईटा पुस्तकका रूपमा निस्के। यद्यपि एउटा पुस्तक पढेर यो चाहिँ पूरा हुँदैन, यसका लागि दुईटै पुस्तक पढ्नुपर्छ र यसको एउटासँग अर्को सम्बन्ध चाहिँ छ।
0: यसमा के यो भन्छन् नि, एकातिर आचरण, एकातिर त्यसको कार्यान्वयन वा व्यवहार भन्छन् नि,
1: हजुर,
0: त्योसँग जोडिएको जस्तो लाग्छ?
1: होइन, यसरी हेर्दाखेरि के छ भने, यो वास्तवमा यसको मूल ध्येय भनेको जिन्दगीलाई कसरी जिउने, जिन्दगी जिउने कला नै हो यो चाहिँ। अब जिन्दगीलाई जिउने हरेक मान्छेका हरेक आफ्ना आफ्ना कलाहरू हुन्छन्। ती कलाहरूमा जिन्दगी जिइरहँदा, हरेक मान्छेले जिन्छ, जिन्दगी त जिइरहेको छ, सम्पूर्ण प्राणीले जिन्दगी आफ्नो जीवन त बाँचिरहेको छ, तर त्यो सुखी जीवन कसरी हो त भन्ने विषयको एउटा मूल भार छ भने, अर्को चाहिँ के छ भने, जिन्दगीको अदृश्य किरणहरूमा के छ भने, हाम्रो समाजमा भइरहेका पात्रहरूलाई हामी कसरी हेर्छौं, हाम्रो परिवेशलाई हामी कसरी मूल्याङ्कन गर्छौं, यी दुईटा पार्टमा अलिकति फरक फरक छ।
0: भनेपछि यो एउटा देखिने गरी हुन्छ, एउटा नदेखिने गरी।
1: यस, जिन्दगी अदृश्य किरणहरू भनेको जस्तो कुनै कुनै कुराहरू के हुन्छ भने, हामीलाई कुनै कुनै घटना हामीलाई आज भइदिँदाखेरि एकदमै दुःख लागेको हुन्छ, तर त्यो घटना भइदिएका कारणले भोलि जिन्दगी असाध्य राम्रो भएको हुन्छ। कुनै कुनै घटनाहरू आज हुँदाखेरि असाध्य खुशी हुन्छ, त्यही घटना भएका कारणले भोलि जिन्दगीको पछाडि चाहिँ दुःख पनि सिर्जना हुन सक्छ। तर जिन्दगीका अदृश्य किरणहरूमा थाहा नपाइकन आउने, हामीले महसुस गर्न सुरुमा नसक्ने, तर त्यो जुन दिन त्यसको नतिजा आउँछ त्यो दिन महसुस हुने कुराहरू जिन्दगीको अदृश्य किरणमा छन्। र जीवन सुदर्शनमा के छ भने, आफूसँग भइसकेका चिजहरू छन्, तर हामी के गर्छौं भने, हामीसँग के छ भन्ने कुरामा हामी खुसी थाहा पाउँदैनौं, हामी खुसी हुन सक्दैनौं। हामी सधैँ अर्काको कुरा देख्छौं, अर्काको कुरा देखेर त्यसमा चाहिँ खुसी हुन खोज्छौं, अथवा अर्काको चिजलाई चाहिँ हामी प्राप्त गर्न खोज्छौं, त्यो खुसी हो भनेर हामी सोच्छौं, तर त्यो चाहिँ खुसी होइन। हामीसँग जे छ त्यसलाई सही सदुपयोग गरेर जिन्दगी गुजार्न सकियो भने त्यो चाहिँ जीवन सुदर्शन हुन्छ, जीवन दर्शन बन्छ, जीवन राम्रो बन्छ र सुखी जीवन बन्छ।
0: यो जीवन सुदर्शन जुन शीर्षक नै रोज्नु भयो नि,
1: हजुर,
0: यसको मूल कुरा यही हो।
1: एकदमै मूल कुरा यही हो, जीवन सुदर्शन। सुदर्शनको अर्थ भनेको जुन शब्दिक अर्थमा हेर्दाखेरि पनि, यहाँले सोच्दाखेरि पनि, नामकै हिसाबले सुन्दा पनि एकदमै सुन्दर लाग्छ, सही, सत्य, अटल, होइन, सत्मार्ग, यही नै हो। तर जीवन सुदर्शन बनाउनलाई के गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो।
0: दर्शन मात्रै होइन, सुदर्शन,
1: सुदर्शन, हजुर, जीवन दर्शन भनेको कसैले कसैको बारेमा दर्शनका कुराहरू गरेर, व्याख्या गरेर, विश्लेषण गरेर, अनि चाहिँ त्यसलाई चाहिँ यसोको यसो हो भनेर भन्ने कुरा हो। तर सुदर्शन भनेको आफैलाई परिपक्व बनाउने कुरा हो। जस्तै खाना पकाउँदा हामी चामललाई सधैँ प्रयोग गर्छौं, आम नेपालीले हामी चामल प्रयोग गर्छौं, अनि त्यो चामललाई हामी कसरी प्रयोग गर्छौं त भन्ने कुरा ठूलो कुरा हो। खाना चामल यसरी, यो चामलका यति यति परिकार हुन्छन्, यस्तो हुन्छन्, यसरी बनाउन सकिन्छ, चामलको रोटी बनाउन सकिन्छ, भात बनाउन सकिन्छ, अरू विभिन्न परिकार बनाउन सकिन्छ भनेर दर्शनका कुरा गर्दा एउटा पार्ट हो। ठ्याक्कै आफैलाई के आवश्यकता परेको हो भन्ने कुरा चाहिँ सुदर्शन हो।
0: यो कतिपय आवरणहरू तयार गर्दाखेरि, बनाउँदाखेरि पनि तिनीहरू कतिपय सामान्य खालको पनि हुने र कतिले त्यो अर्थ बोक्या जस्तो पनि हुने, मान्छेलाई यसो एकछिन के रहेछ भन्ने खालको, त्यो सोधी खोजी गर्न लगाउने खालको पनि हुने रहेछन्। यो जीवन सुदर्शनलाई हेर्दाखेरि उपल्लो भागको छेउतिर

0: चराहरू उडिएको जस्तो बीचमा यो गोल यो सायद यो फिंगर प्रिन्ट हुनुपर्छ,
1: चक्र हजुर
0: चक्र हुनुपर्छ, र अर्को कमलको फूल फुलिरहेको, छेउमा किताब र एउटा चस्मा अनि दियो बलिरहेको।
1: यो डिजाइन चाहिँ हाम्रो सुशील लामिछाने भाइले गर्नुभएको हो। यो डिजाइन गर्दा यो किताबको सबै मर्म बुझेर यसमा चाहिँ गर्नुभएको छ। जिन्दगी यही पुस्तकको बाहिर कभरलाई हेर्दा पनि यो किताबभित्र के छ, यो पुस्तकभित्र के छ भन्ने कुरा यहाँ हामीले खोल्न खोजेका छौं, र जसलाई जे चासो छ, जसलाई जे चाहना छ, उनीहरूले यो किताब चाहिँ पढ्न सकुन् अथवा लिन सकुन् भन्ने चाहिँ चाहना लिएर यी सबै कुराहरूको यही भित्र खेलिएर लेख्ने भनेर गरिएको हो। जस्तो हामीलाई शान्तिको रूपमा हामीले चरालाई लिएका छौं, अब आध्यात्मिक र धार्मिक हिसाबले हो भने हाम्रा औंला बुढी औंलाका छापहरूलाई त हामी धार्मिक रूपमा पनि प्रयोग गर्छौं, हात हेराउने चलन हुन्छन्। अथवा संसारमा यो बुढी औंलाको थम त अहिले त प्रयोग भयो त, हामी पहिला तमसुकमा लाल पूर्जामा अथवा कागज गर्दाखेरि पनि बुढी औंलाको छाप लगाउने चलन थियो, अब त यहाँ पनि अफिसमा आउनुभएछ बाहिर त्यहाँ ठ्याक्क थम लगाएर भित्र आउनुभयो नि त,
0: डिजिटल मेसिनमा
1: पनि
0: चाहियो।
1: यो पुस्तक भनेको
0: कानूनी प्रक्रियाको लागि अर्को हतियार कुनै
1: छैन। अब यो पुस्तकमा ती सबै कुरा समेटिएको छ विगतदेखि वर्तमानसम्म। र अर्को राम्रो पक्ष के हो मान्छु मैले समेटेको के भने, यसमा सबै धर्महरूले जिन्दगीलाई कसरी हेरेको छ त, जिन्दगीले असल जीवन भनेर हिन्दू धर्मले कसरी भनेको छ, बुद्ध धर्मले कसरी भनेको छ, क्रिश्चियन धर्मले कसरी भनेको छ, इस्लाम धर्मले कसरी भनेको छ, जैन धर्मले कसरी भनेको छ, यहुदी धर्मले कसरी भनेको छ, संसारमा जति पनि चर्चित धर्महरू छन् उनीहरूले जिन्दगी जिउने कला के भनेका छन्। तर निचोड के हो भने, जीवन सुदर्शनको मुख्य मर्म के हो, मेरुदण्ड के हो भने, यी सबै पाँच सातवटा धर्महरूको जिस्ट मैले यहाँ राखेको छु। उनीहरूले जीवन सुदर्शन जीवन असल जीवन कसरी जिउने भनेर पाँचवटा सातवटा धर्महरूले चाहिँ जसरी चाहिँ व्याख्या गरेका छन्, तिनको मुख्य कुरो भनेको के हो भने सत्कर्म। सत्कर्म भनेको नै असल जीवन हो भनेर प्रत्येक धर्मले भनेको छ। यद्यपि हामी धर्मका नाममा विभिन्न झैँ झगडाहरू, कुराकानीहरू अथवा चाहिँ क्लेशहरू चाहिँ गरिराख्छौं, तर हामीले जीवन जिउँदाखेरि यदि हामीले सही तरिकाले जीवन जिउने हो भने कुनै पनि धर्मले कुनै पनि वादले त्यो फरक पार्दैन, सत्कर्म नै भनेको छ। र त्यो सत्कर्महरू मैले यहाँ उल्लेख गरेको छु।
0: यो धार्मिक आध्यात्मिक र दार्शनिक दृष्टिकोण यो जुन यो यात्रामा यो प्रसंगमा राख्नु भएको छ, यसले गरेको संकेत त्यही हो।
1: यसले गरेको संकेत भनेको हामीले जिन्दगीलाई अरूलाई पीड़ा नदिइकन आफ्नो जिन्दगी असल बनाउने, आफूलाई पनि चिन्तित बनाएर होइन, आफूलाई पनि एकदम खुशी बनाएर। जिन्दगी भनेको त एकपटक पाइने चिज हो नि, लाइफ इज वान टाइम अफर, युज इट वेल भन्छ नि। यो जिन्दगी एकपटक पाइन्छ, यसलाई हामीले सही सदुपयोग गर्नु पर्यो। अब हामी यस्तो धरतीमा छौं, यो ब्रह्माण्डलाई त हामी एक वर्षमा त सबै ब्रह्माण्ड घुम्छौं नि, फ्रीमा घुम्छौं नि। अब हामी चाहिँ कहीँ घुम्न पाएनौँ भनेर चिन्ता गरेर आउँछौँ, तर यो ब्रह्माण्ड चाहिँ हामीलाई पृथ्वीले एकपटक त संसारको यो ग्यालेक्सी नै घुमाइदिइरहेको हुन्छ नि त, दिन रात हुन्छ, वर्ष ऋतु बीच जुन छ, यो त पृथ्वीले एक वर्ष घुमाइदिएको छ। त्यस्तै गरी हामीले हामीसँग भएका चिजको सही सदुपयोग गर्नु र राम्रोसँग जीवन जिउनु नै जीवन सुदर्शन हो, र आध्यात्मिक धार्मिक र दार्शनिक दृष्टिकोणमा पनि नाम चलेका राम्रा राम्रा दार्शनिकहरूले जे जे भन्नुभएको छ यो विषयमा, यसरी भन्नुभएको छ असल जीवनको यो हो भन्नुभएको छ भने, ती दार्शनिकहरूका वाणी पनि यसमा समावेश गरेको छ।
0: यो अर्कोमा पनि किरणलाई समावेश गर्नुभएको छ, जिन्दगीका अदृश्य यो किरण अदृश्य भन्नाले कस्ता पक्षहरूलाई अझ बढी उद्दल्न खोजिया हो
1: आजजी? अदृश्य भन्नाले कस्तो हुन्छ भने, जुन चाहिँ हामीले महसुस गर्न सक्दैनौ, महसुस गर्न सक्दैनौ, तर त्यो कुरा चाहिँ लागू हुन्छ। म एउटा सानो उदाहरण भन्छु है, यहाँनिर चाहिँ एकजना सासु हुनुहुँदो रहेछ, उहाँको दुईटा छोरा हुनुहुँदो रहेछ र दुईटा बुहारी हुनुहुँदो रहेछ, अनि दसैँमा टीका लाउने चलन हुन्छ नि हाम्रो, हो त्यो दसैँमा टीका लाउँदाखेरि के भन्नुभएछ भने, एकजनालाई पहिलोलाई भनौ है त, पहिलोलाई भन्नुभएछ तेरो घरमा भविष्यमा तेरो घरमा कहिल्यै पनि त्यो कसेरहरू बढाएर नसकियोस्, घरमा जुठा भाँडा मात्रै हुन् है, जताततै फोहोरै फोहोर होस् भनेर आशीर्वाद दिनुभएछ। अर्को सेकेन्ड चाहिँलाई तेरो घर सधैँ सफा होस्, तेरो घरमा फोहोर नहोस्, तेरो घर एक दिन लिपेपछि सात दिनसम्म नलिपे पनि केही नहुने होस्, यति राम्रो होस् भनेर भन्नुभएछ। यो जिन्दगीको अदृश्य जिन्दगीको अदृश्य किरणको मूलमर्म यहाँनिर लुकेको छ। जब त्यो बुढी आमा बित्दै जानु बित्नुभयो, दशौं वर्षहरू बिते, पहिलोको घरमा अत्यन्तै धेरै परिवार भयो, बालबच्चाहरू जन्मे, केटाकेटी भए, केटाकेटीले फोहोर पनि गरे, आँगनभरि फोहोर भयो, दिशा भयो, जताततै खाना खाएका छन् त्यहीँनिर फाले, कसेरहरू भयो है, सबै भयो। अर्को चाहिँ के भयो, अर्कोको घरमा बच्चा बच्ची भएन, बच्चा बच्ची नभएपछि फोहोर भएन, सफा भयो, आज लिपेको सात दिनसम्म पनि कसैले केही गर्नुपर्ने भएन। तर शुरूमा जुन दिन आशीर्वाद दिनुभएको थियो त्यो दिन जसलाई फोहोर अथवा होस् तेरो घरमा चाहिँ नराम्रो होस् अथवा नराम्रो भनौँ न, नराम्रो होइन कि मतलब फोहोर होस् चाहिँ तेरो चाहिँ एकदम चाहिँ सरसफाई गर्न परोस्, यतातिर चाहिँ जुठो भाँडाहरू रहिराखुन् भन्नुभएको थियो। उसले शुरूमा सोच्दा के सोच्थ्यो भने, मैले यत्रो सेवा गरेको छु यो बुढी आमाको हो अथवा सासूको हो, उसले मलाई यस्तो आशीर्वाद दिइन्। तर उसले अर्कोले जसको अर्को व्यक्ति महिला छन् उनलाई चाहिँ यस्तो आशीर्वाद दिइन् भन्दा, जसलाई चाहिँ सुखको आशीर्वाद दिएको थियो त्यति बेला ऊ चाहिँ खुसी पनि भएको थियो, जसलाई दुःखको आशीर्वाद दिएको थियो ऊ चाहिँ दुःखी पनि भएको थियो। तर कालान्तरमा यो अदृश्य किरणले त्यसलाई उल्टो ल्याइदियो,
0: कर्म गर्ने
1: अब खुसीको रहेछ, असली आशीर्वाद कहाँ रहेछ भनेदेखि तेरो घरमा जुठा भाँडा होस् भनेर जसलाई आशीर्वाद दिनुभएको थियो उहाँलाई चाहिँ राम्रो आशीर्वाद दिनुभएको रहेछ। त्यसरी यस्ता अदृश्य किरणहरू हुन्छन् जिन्दगीमा, मेरो जिन्दगीमा पनि त्यस्ता थुप्रै अदृश्य किरणहरू छन्। मलाई कुनै पनि कामहरू, यो काम भएन फलानाले गर्दा मेरो यो काम भएन भनेर म चाहिँ असाध्य मन दुखाउँथे, तर त्यसले त्यो काम नभइदियोस् भन्न पछाडिको सत्कर्म, सकारात्मक सोच, उसले मेरो भलो चिताइदिएको कारणले मलाई चाहिँ राम्रो भयो भने जस्तै, अघिको सासूबुहारीको कथा जस्तै, यी यस्ता अदृश्य किरणहरू तपाईँको जिन्दगीमा छन्, मेरो जिन्दगीमा छन्। अहिलेको ब्याङ्किङ परिवेशमा कुनै पनि मान्छे गएर ब्याङ्कमा जाँदाखेरि लोन दिएन, भनिन्छ नि साउले पताएन ऋणबाट जोगियो, कुचाले गर्ने बतासले गर्यो भने चाहिँ, यदि त्यो ब्याङ्कले लोन पताइदिएको भए म कहाँ पुग्थे, त्यो ब्याङ्कले लोन नपाइदिएको यहाँ पुगे, यो काम नभएको कारणले म यहाँ आएँ। तर एनालाइसिस त आफ्नो मनबाट गर्ने कुरा हो नि, हामीले एनालाइसिस गर्नुपर्छ। र यसको मुख्य मर्म के हो भने, जे हुन्छ राम्रोको लागि हुन्छ, चिन्ता गरेर कहीँ काम छैन।
0: भनेपछि पहाड़को टुप्पोमा मानिस उभिएको छ,
1: हजुर,
0: तलतिर रुख छ,
1: हजुर,
0: अनि एउटा यो निलो आकाशको परिवेश पनि छ,
1: हजुर,
0: भनेपछि यो के सफलतामा पुगेको
1: हो? यो सफलतामा पुग्नलाई संघर्षका धेरै खुड्किलाहरू उनीहरूले पार गरेर गएका छन्। त्यो सफलतामा पुग्नलाई संघर्ष खुड्किलाहरू पार गरेर गएका छन्, तर उसको पछाडिको पीड़ा के थियो भन्ने कुरो मान्छेले देख्दैन। त्यो अदृश्य किरण हो, त्यो अदृश्य हुन्छ। अब हामी खुसी हुने
0: त्यो पहिलो पहिलो घरलाई जागरिलो बनायो,
1: जागरिलो बनायो,
0: कामकाजमा लाग्न बनायो,
1: लाग्ने बनायो,
0: अब उत्पादनमा लाग्न
1: सिकायो। जस्तो अस्ति भर्खर मात्रै पनि एउटा सगरमाथाको चुचुरोमा जाने एकजना हाम्रो शेर्पा दाई सात दिनको दिन उद्धार गरेर ल्याइयो होइन, यदि उहाँलाई त्यो अवसर नआएको भए यो रेकर्ड रहन्थ्यो त रहँदैन थियो नि। कहिलेकाहीँ घटना र दुर्घटनाहरूले पनि नयाँ अवसरहरू ल्याइदिन्छ। तपाईँ हाम्रो जिन्दगीमा ब्रेक हुन जरूरी छ, यदि गाडीमा ब्रेक भएन भने त्यो गाडीलाई रोक्न सकिँदैन, र बाटोमा पनि ब्रेकरहरूको आवश्यकता छ। त्यसै गरी जिन्दगीमा पनि थुप्रै गाह्रोहरूको आवश्यकता छ, शत्रुहरूको सामना गर्न पनि आवश्यकता छ, शत्रुहरू पनि चाहिन्छ। तर शत्रु कस्तो चाहिन्छ भने, उसको कारणले आफूलाई छिया बनाउने होइन कि उसको कारणले आफूलाई प्रगति गर्न खालको हामीले चाहिँ मानसिकता विकास गर्नु पर्यो। खुट्टा तान्नेहरू त तपाईँ हाम्रो वरिपरि सबै छन् नि। यहाँ मैले रामायण र महाभारत केही उदाहरणहरू पनि राखेको छु, प्रवृत्तिका कुराहरू पनि राखेको छु, हामी कुरा धेरै गर्छौं, काम थोरै गर्छौं, काम पनि गर्नु पर्यो भन्ने कुराहरू पनि राखेको छु। समग्रमा भन्दा एउटा सामान्य मान्छेले पनि यो पुस्तक पढिसकेपछि म के गर्छु है भन्ने उत्प्रेरणा जागोस् भन्ने यो उत्प्रेरणामूलक पुस्तकहरू हुन्।
0: यसले अब सामाजिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा वा प्रशासनिक क्षेत्रमा पनि काम गर्छ नि,
1: गर्नुपर्छ। जस्तो अब अहिले मान्छेहरूलाई पीड़ा
0: खोजिरहेको यही त हो नि, तर प्रवृत्तिगत रूपमा हेर्दाखेरि तमाम असमानताहरू देखिरहेका छन्, राजनीतिमा होस्, प्रशासनिक क्षेत्रमा होस् वा कहीँ कतै पनि।
1: अब अहिले त विस्तारै कानूनहरू पनि सुधार हुँदैछन्, कानूनहरू पनि सुधार होलान् आशा गरौं। पक्कै पनि कानूनले नै हो समाजलाई बाँध्ने, यी आजका हिजोका धार्मिक कुराहरू पनि समाजलाई बाँध्ने कानूनै हुन्, आज बनाइएका आधुनिक कानूनहरू पनि कानूनै हुन्। कानूनले बाँध्नुपर्छ, कानूनले बनाउनुपर्छ, मापदण्ड तोक्नुपर्छ। होइन हामीले सुन्यौं आज चाहिँ ट्राफिक चेकिङ छ भनेपछि मान्छेले मापासी नगरेर अर्कै बाटो हिँडिरहेको हुन्छ, तर त्यो आज ट्राफिक चेकिङ छैन भन्यो भने मापासे गरेर त्यही बाटो हिँडिरहेको हुन्छ। त्यो चाहिँ मापासे गर्नु कसका लागि, मापासे नगरिकन हिँड्नु कसका लागि, त्यो ट्राफिकका लागि गरे होइन, ट्राफिकका लागि जोगिया त होइन नि, उसले त आफ्नै लागि हो नि। त्यही भएर आफ्ना लागि सोच्नु पर्यो, आफ्ना लागि सोच्दा स्वार्थी भएर सबै मै लाउँ मै खाउँ सुख सबैलाई मजामै गरौं भन्ने खालको सोच्न भएन, तर आफ्ना लागि राम्रो हुने खालका कामहरू सोच्यो भने अर्काका लागि पनि उसले अर्कोले पनि त्यसै राम्रो सोचिरहेको हुन्छ। तर यी सामूहिक कुरामा राम्रो हुने कुरा सोच्नु पर्यो। आफ्नो लागि सोच्दा भन्दाको मैले कुरा भन्दाखेरि स्वास्थ्यको, जीवनको, आफ्नो खुसीको, आफ्नो मनको शान्तिको, आफ्नो आनन्दको कुरालाई मात्रै फेरि मैले आफ्नो लागि भनेको। यी भ्रष्टाचारका कुराहरू विरोधी हुँ म, भ्रष्टाचारका लागि मैले आफ्नो लागि मात्रै सोच्नु भन्ने कुरा विषयमा गरेको होइन। सम्पत्ति नै कमाउनु छ भने पनि मान्छेले यति सम्पत्ति कमाओस् जसले उसलाई आवश्यकता होस्, उसले कमाएको सम्पत्ति उसको पुस्ता पछाडि जाने जुन चलन रहन्छ तबसम्म भ्रष्टाचारको अन्त्य हुँदैन। अनि मर्ने गरी दुःख गरेर, सुख गरेर, चोरी गरेर, डाका गरेर, फटाई गरेर, जालझेल गरेर सम्पत्ति कमाउँछ, तर त्यो सम्पत्ति उसले प्रयोगै नगरी जान्छ। देख्नुभएको छ समाजमा धेरै छन् यस्ता करोडपति भिखारीहरू पनि देखेको छु मैले, भिखारीहरू खुशी पनि देखेको छु, जोगीहरूको संगत पनि गरेँ मैले, सन्यासीहरूको संगत पनि गरे, फाइभ स्टार होटलहरूमा पनि बसे, ब्रेकफास्टभरि पैसा बोकेर हिँडेको पनि अवस्था छ, खल्तीमा एक रुपियाँ नभएको पनि अवस्था छ नि। तपाईँ हाम्रो त छ नि यो सबैको, हामीले आफैलाई मूल्याङ्कन गरौँ त, हामी कति बेला कसरी खुसी छौँ भन्दाखेरि जहाँनिर हामी खुसी छौँ, जहाँनिर सुखी छौँ, त्यो नै असल जिन्दगी हो।
0: यो समाज अनि सम्बन्ध र उत्तरदायित्वलाई विशेष प्राथमिकतामा राखेको जस्तो देखिन्छ यसो हेर्दाखेरि।
1: हो एकदम, जस्तो सम्बन्धहरू, समाजले अर्कालाई कसरी मूल्याङ्कन गर्छ भनेर हामी सधैँ अर्काको मूल्याङ्कन गरिरहेका हुन्छौं, तर मलाई कसरी समाजले मूल्याङ्कन गरेका छ भनेर हामी सोच्दैनौ है। एउटा कुरा सम्बन्ध भनेको, आजजी तपाईँ र म अलि ढिलो भेट हुने गर्छौं, तर कहिलेकाहीँ भाइ के छ, कहिलेकाहीँ दाई के छ, सम्बन्ध हामी फोनमा कुरा गरौंला। दिन दिनै भेटेर सम्बन्ध हुन्छ भन्ने छैन, सँगै बसेर सम्बन्ध हुन्छ भन्ने छैन। सम्बन्ध हुन, भावना मिल्न, विचार मिल्नलाई टाढै बसे पनि विचार।
0: तपाईँले भने जस्तै एउटा प्रश्न ठिक उठाउनु भयो, अघिल्लो एउटा कृति थियो कसरी बोल्ने लेख्ने के
1: कसरी पढ्ने कसरी सिक्ने,
0: त्यही बेला हामीले कुराकानी
1: गरेका थियौँ।
0: यो अलिक फरक खालको यो नीतिकृति गर्न चाहिँ किन रुचि?
1: अब यस्तो रहेछ, मलाई चाहिँ के लाग्छ भने मैले जानेको कुरा अर्काले पनि जानोस्।
0: दुई तीन वर्ष अगाडिको पुस्तकको किस्सासँगै अर्को किस्सा, यस जीवन सुदर्शन र जिन्दगीका दृश्य किरण जोशी
1: हो। अब मलाई के लाग्छ भने मैले यति जाने अनि यो अरूले पनि यो कुरा जानोस्, अथवा मलाई चाहिँ राम्रो लाग्यो अरूलाई राम्रो लाग्छ भने ग्रहण गरोस् भन्ने हो। यही सम्बन्ध त हो नि, बीचमा आर्जु र मेरो भेट पनि भएन भने तर सम्बन्धै टुटेको त होइन नि त। जस्तो मैले पहिला पनि एउटा कार्यक्रममा भनेको छु, आज पनि भन्छु, धेरै मान्छेहरूको वैवाहिक जोडीको कुरा गरौं न, सँगै कक्षामा पढेको, एक कक्षादेखि दश कक्षासम्म सँगै पढेको बालबालिकाहरू अथवा महिला पुरूषहरूको समय बिहा भएको देखिँदैन नि. एक नजर सट्ट कतै आँखा बस्यो, आँखा जुद्यो, माया बस्यो, बिहा भयो. हो नि, सम्बन्ध भनेको त त्यस्तो चिज रहेछ कि जुन सधैँ सँगै भएर पनि हुँदो सम्बन्ध हुँदो रहेछ नि त. अहिले त परिवारमा पनि चाहिँ सम्बन्ध नभएका सम्बन्धहरू चाहिँ कानूनमा भएका सम्बन्ध पनि छन् नि. हो नि, सिल्पिङ डिभोर्स भन्छ कि के भन्छ त्यसलाई, साइलेन्ट डिभोर्स है. अब त्यो चाहिँ सम्बन्धहरू पनि छन्, मान्छे सँगै छ तर मन सँगै छैन
0: है. मान्छे सँगै छैनन्,
1: मान्छे सँगै छैनन् तर मन सँगै छ.
0: भनेपछि यो ग्यालेक्सीमा, यो इन्भाइरोमेन्टमा, यो ओब्जहरू एउटा साइकलमा घुमिरहेका हुन्छन् होइन.
1: भेटिन्छ, जोडिन्छ, त्यो अमिट छाप हुन्छ. कुनै कुनै मान्छेसँगको भेटघाट चाहिँ त्यो पूर्वजन्मको भेट जस्तै, कहीँ एक दिन भेटेको छाप पनि कहिल्यै नबिर्सने हुन्छ नि. तपाईँलाई पनि ती याद गर्नुपर्छ, ती कुरा त याद गर्नुपर्छ. तर एकपटक भेटेको क्षण कहिल्यै पनि नबिर्सने अविस्मरणीय क्षण भन्छ नि, त्यही भएर अविस्मरणीय शब्द आयो होला.
0: यो संचार पर्यटन यो समाज सेवामा लाग्दै गर्दाखेरि केले केले गर्यो त्यो यो यी कुराहरूमा?
1: यस्तो रहेछ, यो त विचार भन्ने कुरा, सबैभन्दा चञ्चल भनेको मन, सबैभन्दा छिटो हिँड्ने भनेको मन. मनभन्दा छिटो केही पनि पुग्दैन. तपाईँ र म अहिले यहाँ बसिरहँदा, तपाईँले अहिले अमेरिकाको कुनै सिटी याद गर्नुभयो टिभीमा देखेको आधारमा भने पनि मन त्यहाँ पुगिसक्यो. हामी बोल्दैछौ तर यद्यपि मन त्यहाँ पुग्यो. तपाईँ र म यहाँ बस्दाखेरि कुनै अब चाहिँ नदीको तटमा बसेको सम हामीले मनलाई लग्यौँ भने यहाँ बोल्दै बोल्दै गर्दा नदीको तटमा पुग्यो. त्यो मन मन चाहिँ त्यो हो. र अर्को कुरा के रहेछ भने, पेसा व्यवसाय जिम्मेवारी यी अलग पाटा हुन् र मनले खोजेको यात्रा, अन्तर्मनको यात्रा कहाँ हो भन्ने कुरा चाहिँ मुख्य पाटो हो. र अन्तर्मनको यात्रा गर्दै गर्दा सकारात्मक सोचको विकास गर्नका लागि त चाहियो अध्ययन, चाहियो सकारात्मक कुराहरू चाहिँ संगत गर्नु पर्यो. अर्को पनि भन्छु, एकजना बाबु चाहिँ घरमा गएछन् आमासँग गएछन् अनि भनेछन्, आमा म आज कस्तो छु, कपडा नयाँ लगाएर गथ्यो, आज म कस्तो छु. अथ मामा घरमा गयो होला, सधैँ आमा त सँगै सँगै हुन्थ्यो, मामा मामाले हजुरआमासँग जानुभएछ, अनि हजुरआमा म आज कस्तो छु. बाबु त त्यस्तै छस् जस्तो तेरा साथीहरू छन्, हामी जुन सङ्गतमा छौ नि हामी त्यस्तै हुन्छौ. अनि उहाँले भन्नुभयो, तेरा साथीहरू दसजना बोलाएर ल्याए त भन्नु. साथीहरू आए, उहाँले चिनेका थिए नि त त्यहाँ. उसले मावल घरमा जाँदा जो जसको सङ्गतमा ऊ पहिला पुग्यो, ती मान्छे राम्रा थिए वा थिएनन् त्यो त हजुरआमालाई पहिल्यै थाहा छ. त मेरो नाति पनि यस्तै छ जस्तो पहिला थियो. त्यो हुँदो रहेछ. कुनै कुनै मान्छेहरूलाई मन त्यो उमेरबाटै सानो उमेरमा पनि परिपक्व हुनुपर्ने देखिन्छन्. पहिले अहिलेका बालबच्चा बालिकाहरू हाम्रो उमेरमा पनि त्यस्तै थिए. हामीले आजका लागि साना देख्छौँ, हिजो हाम्रो गार्जियनले हामीलाई साना देख्नुहुन्थ्यो र भोलि यिनी बालबालिकाले आफ्ना छोराछोरीलाई सानो देखाए हुन्छ. कुनै कुनै मान्छेहरू सानैबाट मेच्योर भइसकेको देखिन्छन्. कस्तो खालको मेच्योरिटी हुन्छ भने, कसैलाई ढाँट्ने मेच्योरिटी पहिले आइसकेको हुन्छ. हो, परिपक्व ढाँट्ने परिपक्वता पहिल्यै हुन्छ. कसैलाई छल गर्ने परिपक्वता पहिल्यै हुन्छ है. कसैलाई अर्कालाई कन्भिन्स गर्ने, अर्कालाई सम्झाउन सक्ने परिपक्वता पहिल्यै आइसकेको हुन्छ. कस्तो चतुर छ भन्छौँ नि हामी. तर यी सबै कुराहरू गर कहाँ टुङ्गिन्छन्, त्यसको भोलिको नतिजा के हो भन्ने कुरा हेर्नुपर्छ. वर्षभरि पढेको विद्यार्थीले पनि त्यसको नतिजा कहाँ हुन्छ भने, जुन दिन उसको रिजल्ट हुन्छ त्यो दिन थाहा हुन्छ. हाम्रो जिन्दगीमा पनि त्यस्तै हुन्, यी अदृश्य किरणहरूले त्यति नै बेला काम गर्छन् जति बेला हाम्रो नतिजा प्रकाशन हुन्छ.
0: यो खालको शिक्षा त ग्रास रुट लेभलबाट लैजा अझै उपयुक्त हुन्थ्यो होला होइन. हाम्रो पालासम्म अब त्यो किताब चाहिँ पढ्नु पर्थ्यो, पछिल्ला यो पिढीले त्यस्तो किताबहरू अनुशासन च्याप्टरहरू पढ्न पाउँदैन।
1: तपाईँ हाम्रो पालामा नैतिक शिक्षा भन्ने हुन्थ्यो होइन, एउटा महेन्द्रमाला भन्ने पनि पुस्तक थियो जुन नेपाली पुस्तक थियो, तर महेन्द्रमालामा पनि यस्ता चाहिँ आध्यात्मिक दार्शनिक र नीतिगत कथाहरू राखेर मान्छेलाई सत्कर्ममा लाग्ने पाप धर्मका कुराहरू देखाएर जे गरियो जसरी गरे भए पनि
0: यसलाई किताब नै थियो,
1: कृषि थियो, पाक शिक्षाको भन्ने थियो,
0: रोपाई भन्न बिर्सिसके
1: हो, अनि
0: कर्म त छोडिदिनुहोस् भन्न पनि
1: भन्न बिर्सिसके, अनि पाक शिक्षा भन्ने पकाउन सघाउने शिक्षार्थीहरू थिए। अब ती शिक्षाहरू थिए, त्यसलाई समय अनुसार परिवर्तन पनि हुनुपर्छ, ठिक छ। अहिले किनभने हरेक विधामा च्याप्टर वाइज जाने कुरा पनि भयो, कुन कुन विधामा जान्छ भन्ने कुरा भयो, पहिला कुरा के ज्ञान गर्ने भन्ने कुरा पनि भयो, तर असल शिक्षा दिने भनेको त आफ्नै परिवारले हो क्या। यदि परिवारभित्र असल शिक्षा छोराछोरीलाई दिन सकिएन भने त्यो कहाँ जान्छ, पछि दुर्घटनाको बाटोमा जान्छ। पैसा सबैभन्दा कुरो त अहिलेको समाजमा त यो ज्ञानसँगै पैसाको ज्ञान पनि सिकाउन जरुरी छ क्या बच्चा बच्चीलाई। तपाईँले पैसा कसरी कमाउनु भएको छ, तपाईँले कति दुःख गरेर आउनुभयो, तपाईँले चाहिँ कसरी संघर्ष गरेर यहाँसम्म आउनुभयो भन्ने कुरा आफ्ना छोराछोरीलाई बताउनुहोस्। धेरै मान्छेलाई के छ भने पख पलाइसकेपछि पुतलीले झुसिल किराको सन्तान हुँ भन्ने कुरा बिर्सिन्छ अरे, भन्न चाहँदैन किन उसलाई म पुतलीकै सन्तान हुँ भन्न रुचाउँछ। हिजोका विगत नभन्ने मान्छेहरू पनि तपाईँ हाम्रो समाजमा धेरै छन्, त्यो आफ्नो विगत बिर्सेर आफ्ना सन्तानहरूलाई जसले आफ्नो विगत सुनाउँदैन तिनको विनाश चाहिँ निश्चित छ, त्यो निश्चित छ, तिनको विनाश चाहिँ निश्चित छ। त्यही भएर इतिहास र भूगोल बिर्सिनु हुँदैन, पुतलीले जस्तै झुसिल किराको सन्तान हुँ भन्ने कुरा पनि बिर्सिनु हुँदैन।
0: त्यो पिढीलाई यी उक्तिहरू सिक्दै सिकाउँदै अब संरचनागत हिसाबले त अब अहिले स्थानीय पाठ्यक्रमहरू पनि छन्, ती कुराहरूमा पनि ती बहुत बालबालिकाहरूलाई यो खालको शिक्षा दिँदै गयो भने हामीले अहिले सड़कमा उठाउनु परेको करप्सनको नारा त त्यति धेरै लाग्दैन थियो होला नि।
1: ओ नैतिक शिक्षा दिएको भएदेखि त्यो लाग्दैन थियो। सबैभन्दा ठूलो आर्थिक इमान्दारिता हो, आर्थिक इमान्दारिता राख्न नसक्ने मान्छेहरूकै कारण
0: 20-22 वर्षको अस्ति एउटा न्यूजमा हामी फोटो पनि हेरौँ, अब त्यो पनि आयो, प्रहरले पक्राउ पनि गर्यो कि 20-22 वर्षको एउटा केटाको 3-4 तले घर,
1: त्यो घर
0: त कसरी पनि आएको थियो, चोरको 3 तले घर।
1: हजुर हजुर हो, अब हो उहाँ चोरलाई यो अदृश्य किरण जीवन सुदर्शन उहाँका लागि आवश्यकता छ। उहाँलाई मैले अघि भने जस्तै यस्तो हुन्छ क्या आजुजी, पानी के हो, अमृत हो, पानी त अमृत हो नि। हरेक डाक्टर कहाँ जाँदा हामीलाई के भन्छ भने बिरामीलाई पानी खुवाउनुहोस् भन्छ होइन, तर रेबिज लागेको बिरामीलाई पानी खुवाउनुहुन्न, अन्तर छ, तर रेबिज लागेको बिरामीलाई पानी खुवाउनुहुन्न। तपाईँहरूमा झगडा गऱ्यौँ, हामीले सरी भन्यौँ, हाम्रो समस्या सिद्धियो, तर त्यही सरी डाक्टरले भन्यो भने जिन्दगी सिद्धियो, त्यही सरी वकिलले भन्यो भने मुद्दा हारियो, सरी मैले सकिनँ भन्यो भने हारियो। त्यस्तै रेबिज लागेको बिरामीलाई पानी पनि विष हुन्छ हो नि। अब कुनै गलत काम गर्नेहरूलाई हाम्रा कुरा सुरुमा 5-6 लाग्दैनन्, जब ऊ सजायको भागीदार बन्छ त्यति बेला मात्रै हाम्रा कुरा उसले महसुस गर्छ, उमेरसँगै परिवर्तन हुन्छ। तस्लिमा नस्लिनले भनेको एउटा कुरा मलाई चाहिँ आफ्नो त्यो पुस्तकमा लेखेको कुरा याद छ, कम्युनिस्टहरू समय अनुसार आध्यात्मिक हुँदै जान्छन् भन्नुभएको छ। त्यो कुराले कति उहाँलाई विवादमा ल्यायो, तर मान्छे कम्युनिस्टै नभनिकन मान्छेहरू उमेर अनुसार आध्यात्मिक र सत्कर्ममा लाग्छ भनिदियो भने पनि उमेर अनुसारको चञ्चलता परिवर्तन हुन सक्छ। अब उहाँले चाहिँ जुन 4 तले घरको प्रसङ्ग गर्नुभयो, उहाँलाई के लागेको थियो भने उहाँले जुन दिनसम्म चोरी गर्दा चाहिँ निद्रा लागेको थियो होला, तर उहाँको निद्रा चाहिँ कहिले पनि आएको थिएन होला, कुनै न कुनै दिन त म समातिन्छु भन्ने थियो होला। अब मैले भन्ने गरेको कुरा के हो भने तपाईँ खुसी कति हुनुहुन्छ भन्ने विषय भनेको तपाईँ कसरी सुत्न सक्नुभएको छ, कति निदाउन सक्नुभएको छ, त्यो तपाईँको खुसी मापन गर्ने चिज हो। अब तपाईँले राम्रो काम गर्नुभयो, निदाउन सक्नु भएन भने तपाईँको खुसी खुसी रहेन, त तपाईले धेरै पढ्नुभयो त्यही कारणले तपाई तनावमा हुनुभयो भने त्यो खुशी खुशी रहेन। तपाईले सम्पत्ति कमाउनुभयो त्यही सम्पत्तिको भारले तपाई थिचिनुभयो भने त्यो खुशी खुशी भएन। हामी निद्रा किन्दैनौं, हामी खुशी किन्न खोज्छौं, तर चाहिएको त हामी त निद्रा हो नि। मान्छे तब राम्रोसँग निदाउँछ जब खुशी हुन्छ, जब आनन्द हुन्छ, जब मस्त हुन्छ। निद्रा ल्याउनलाई दुईटा प्रकार छ, एउटा शारीरिक थकानबाट, एउटा मनको शान्तिबाट। अब व्यायाम गर्नुहुन्छ तर शारीरिक थकान पनि छ, मनको शीतलता छैन भने त्यो बेला निद्रा आउँदैन। निद्रा आउनका लागि चाहियो सबैभन्दा पहिला मनको शान्ति। मनको शान्ति ल्याउनका लागि चाहियो के गर्न? सत्कर्म। सत्कर्म कहाँबाट सिक्ने भन्दा धार्मिक आध्यात्मिक दार्शनिक कुराहरूबाट सिक्ने। त्यो सिकाउँछ कसले हामीलाई भन्दाखेरि समाज सम्बन्ध, उत्तरदायित्व, आलोचना र प्रेरणा, यी कुराहरूले सिकाउँछ। यिनै दुईटा कुराहरूलाई आधार मानेर मैले यो पुस्तक लेखेको छु।
0: भनेपछि यी दुवै कुराले सोच र व्यवहारलाई चाहिँ परिवर्तन गर्न सघाउ पुर्याउँछ, होइन?
1: ओ, मेरो चाहना त यी पुस्तकले परिवर्तन गर्न सघाउ पुर्याओस् भन्ने हो। तर जो जसले दुईटा पुस्तकहरू पढेर आफ्नो जीवनमा थोरै परिवर्तन गर्न सक्नुभयो, सोचमा परिवर्तन, जीवनमै भन्दिनँ म, थोरै सोचमा मात्रै परिवर्तन गर्न सक्नुभयो भने म चाहिँ आफूलाई चाहिँ यो सत्कर्म सफल भएको मान्छु। किताबमा यति धेरै लेखेका कुरा मेरै जीवनमा पनि मैले सबै अनुसरण गर्न नसकेको हुन सक्छु। जस्तो कि स्वभाव मान्छेको सबैभन्दा महत्वपूर्ण साथी हो। मेरो स्वभाव जस्तो छ, म त्यस्तै खालको मान्छे छु र मेरो स्वभाव नै सबैभन्दा मिल्ने साथी हो। कहिलेकाहीँ आर्जुजी के हुन्छ भने म घरबाट निस्किँदा म आज कसैसँग पनि म चर्को बोल्दिन, म कसैसँग पनि यो नमिठो अथवा चाहिँ कुरा अलिक टर्रो कुरा अथवा चर्को कुरा बोल्न नपरोस् भनेर निस्किदिन। दस कदम अगाडि जाँदा बित्तिकै कुनै मान्छेसँग झगडा गर्नुपर्ने स्थिति हुन सक्छ, किनभने म अन्याय सहन्न, अर्काले अन्याय गरेको पनि देख्न सहन्न। मलाई त गरेको छैन उसले, तर कुनै बाटोमा हिँड्ने मान्छेले हिलो छ्यापेर हिँड्यो अर्कैले भन्यो भने पनि ए किन हिलो छ्यापिस भन्ने जुन मेरो स्वभाव छ, त्यो स्वभावले चाहिँ कहिलेकाहीँ समस्यामा ल्याउँछ। स्वभावै परिवर्तन सबैका हुँदैनन्, स्वभाव परिवर्तन गर्नलाई जिउँदो लास पनि हुनुपर्छ। जिउँदो लास हुनु भनेको नर्कको जिन्दगी हो। तसर्थ समाजमा भएका गल्तीहरूलाई औल्याउन नसक्ने मान्छेहरू जिउँदा लासहरू, ती जिउँदा लासहरू भक्तिभाव गर्छन्, नभएको कुरालाई नै हो भन्छन् र भएको कुरालाई व्यक्त गर्न सक्दैनन्। शक्तिको आडमा, कसैको पहुँचको आडमा, कसैको दबावको आडमा उनीहरूले कालोलाई सेतो र सेतोलाई कालो भन्न सक्छन्। तर तपाईँ हामीले के साहस राख्नु सक्नुपर्छ भने सेतोलाई सेतै र कालोलाई कालै भन्न सक्नुपर्छ, भले त्यसले आफूलाई कुनै समस्या आओस् नआओस्।
0: बाँकी कुराहरू अब पाठकलाई यो जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण पढ्नका लागि पढेर आफ्ना प्रतिक्रियाहरू दिने जिम्मेवारी सुम्पौं। यो आजको यो बसाईमा यी राम्रो कुराहरू, खदिला कुराहरू राखिएका तिनको समष्टि कुराहरू हामीले सुन्ने अनि यो के हो त भन्ने कुरा सुनाउन पायौं। यो यसको प्रवर्धन कहाँबाट कसरी गर्दै हुनुहुन्छ? हामी कार्यक्रमको अन्त्यतिर छौं। यो कम्तीमा पनि एकपल्ट सरेर हेरेर कम्तीमा थोरै भए पनि जीवनमा लागू गर्न सकियो भने त्यसले फाइदा पक्कै पनि पुर्याउनेछ।
1: धन्यवाद हजुरजी। यो पोखराको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने अन्नपूर्ण एफएम आफैमा पोखराको विश्वासिलो एफएमभित्र पर्छ। यसमा मलाई बोलाएर यहाँले जुन संवाद गर्ने सन्दर्भमा मेरा कुराहरू राख्न दिनुभयो, मेरा दुईटा नयाँ पुस्तकहरूको बारेमा जुन चर्चा परिचर्चा गराउनलाई सहयोग गर्नुभयो, यसको लागि म रेडियो अन्नपूर्ण परिवार र यहाँसँग धेरै आभार व्यक्त गर्न चाहन्छु। यो पुस्तक मूलत मैले अहिले सुरुमा पोखराका पुस्तक पसलहरूमा उपलब्ध गराउने, अब आजबाट बल्ल यसको हिजो मात्र यसको निवारण भएको छ, अब यसलाई चाहिँ मैले सोचिरहेको छु। अब अरू अघिल्लो पुस्तक चाहिँ काठमाडौँ, लुम्बिनी लगायतका प्रदेशहरूमा गयो, पूर्वाञ्चलतिर पुर्याउन अझै सकिरहेको अवस्था छैन। अब हामी मोसफलमा बसेर लेख्ने लेखकहरूका लागि एउटा गाह्रो के हुँदो रहेछ भने प्रकाशक कहाँ पुर्याउँदाखेरि प्रकाशकले कसरी पुर्याउँछ भन्ने कुरा हुन्थ्यो. अब अहिले हामीले यो प्रकाशकलाई पूर्ण जिम्मा नदिकन हामीले आफै आफै गरिरहेको अवस्था छ. यसले गर्दा यो रेडियो सुनिरहेको कुनै दूरदराजको साथीहरूले यो पुस्तक चाहनुभयो भने पोखरामा रहेका पुस्तक पसलहरूमा पाइन्छ. विशेष गरी रिडर्स कर्नर भन्ने छ न्यू रोडमा, त्यहाँ चाहिँ अब विज्ञापन नहोस् यसलाई भनेर भनिरहेको छ. उहाँले चाहिँ यो पुस्तक राख्नुहुन्छ, राख्नु भएको छ र अरू साथीहरूलाई पनि यो पोखरामा भएका पुस्तक पसलहरूमा छ र पोखरा गण्डकी प्रदेशका नजिकका जिल्लाहरूमा पनि यो पुस्तक छिटै पुग्छ.
0: हस्, यो पुस्तक सबैको हात हातमा पुग्न सकोस् र आगामी दिनहरूमा पनि यस्ता सोचका मान्छे बनाउने वा जीवन बनाउने खालका त्यो सोचका पुस्तकहरू आउन् भन्ने अपेक्षा छ. कार्यक्रममा समय दिनुभयो, धेरै धेरै धन्यवाद.
1: हस् आर्जुजी, यहाँलाई पनि धेरै धन्यवाद. अब आउने पुस्तक चाहिँ मेरो विचारमा के छ भने, अहिले मैले यो जीवनलाई सुधार्ने कुरा लेखेँ, अब जीवन सुधार्दासँगै अर्थको पाटो चाहिन्छ. अब जीवनमा आर्थिक प्रगति गर्ने पाटो कसरी हो त? पैसा जोगाउन पर्छ, पैसा कसरी संकलन गर्नुपर्छ, खर्च कसरी घटाउनुपर्छ, पैसा केही पनि होइन भन्नलाई कसरी तपाईँ त्यो ठाउँमा पुग्नुपर्छ भन्ने विषयमा मैले अध्ययन गर्दैछु र हेरौँ यहाँसँगको अर्को कुनै भेटमा फेरि हामी त्यो पाटोमा बसेर पनि कुरा गर्न सक्नेछौँ.
0: हस् धन्यवाद.
1: हस् धन्यवाद यहाँलाई.
0: उहाँ हुनुहुन्थ्यो लेखक कृष्ण छेत्री उदयज्यू, हामीसँग कुराकानी गर्दै. उहाँका दुई पुस्तक जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरणको सन्दर्भमा रहेर हामी कुराकानीमा थियौं. अरविन्दलाई पनि धन्यवाद. तपाईँका बाँकी पल सुकत्रा हुन्. म अर्जुन छुट्टिन्छु. नमस्कार.

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: वरिष्ठ न्युरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागडाँडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि लागडाँडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेक मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 ईयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट। बैचलर प्रोग्राम 4 ईयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 ईयर्स ऑफ IT प्रोग्राम। बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT 4 ईयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फ्रिस्टल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89277। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT Express New Road, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5383-369 TNT Express The People Network
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन् त डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 औं शताब्दीको आवश्यकता एक मात्र भर पर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856600536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
8: 93.4 गुड मर्निंग पोखरा।
5: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अनपूर्ण तिरानब्बे थुप्रो चार मेगा हर्समा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष मखनसन थापा उपस्थित भइसकेकी छु र सहकर्मी मित्र सञ्जय मल्ल प्रविधि संयोजनमा साथ दिनुभएको छ। भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ र हामी सँगै हुनुहुन्छ। पक्कै पनि यहाँहरूको सुस्वास्थ्य को हामी कामना हरेक पल हरेक समय गरिरहन्छौँ। तपाईँ स्वस्थ रहनुहोला, स्वस्थ हुनुहोला भनेर चाहिँ हामी भनिरहन्छौँ, होइन त?
1: भन्न कोही खोज्यो त्यो भन न, पुरा गर न वाक्य त पुरा गर कमसेकम।
0: वाक्य पुरा भने चाहिँ कस्तो हुन्छ? वाक्य मैले पुरै
1: होइन त भन्ने खालको कुरा
0: होइन त। सुस्वास्थ्यको हामी सधैँबाट हाम्रो श्रोताको लागि हामी
1: सुस्वास्थ्यका
0: कहाँ छौ कि, कहाँ घोरिरहेछ क्या, केमा व्यस्त छौ क्या? यस्तो
1: होइन, अब यसो कहाँ घोरिरहेको भन्दा नि अहिले अब पानी परिरहेछ। पानी परेको समयमा हुन्छ नि अब यो विभिन्न किसिमका चाहिँ हुन्छ नि प्रकोपहरू फैलिन सक्छ, होइन? प्राकृतिक प्रकोप, त्यसै गरी स्वास्थ्यसँग, तिमीले स्वास्थ्य कुरा गरिहाल्यो, स्वास्थ्यका प्रकोपहरू फैलिन सक्छ, होइन? सचेतन अपनाउनुपर्छ।
0: प्राकृतिक प्रकोपमा चाहिँ अलिकति यति बेला हिँड्दाखेरि जस्तै अस्ति भर्खर मात्रै होइन कोडाला नाकाबाट आएको गाडीमा एकजना होइन गाडी हिँडाइरहँदाखेरि गाडीसहित पुरिएको अवस्थामा एकजना मान्छेको मृत्यु भयो भनेर चाहिँ भनिरहँदाखेरि, अब यात्रा गर्दा घुम्न जाँदा यति बेला घुमघामको पनि एकदम धुमधाम छ नि होइन, अनि घुम्न जाँदा या चाहिँ यात्रा गर्दाखेरि त्यो ठाउँको अवस्थाहरू चाहिँ होइन चाहिँ अब हुन त हामीले सोच्दै नसोचेका कल्पनीय घटनाहरू चाहिँ भइराखेका हुन्छ। अलि समय अगाडि एना पहरामा पनि एउटा ढुङ्गा खसे र मानवीय क्षति चाहिँ भएन, तर यो खालको चाहिँ समस्याहरू चाहिँ छ कि अब त्यो हामीले भन्छौँ नि कहिलेकाहीँ यो डोजरे विकासका कारणले गर्दाखेरि पनि यस्तो खालको चाहिँ समस्याहरू चाहिँ भइराखेका छ।
1: अब एउटा दुःखद चाहिँ घटना भेनेजुएलामा घटेको छ, होइन? यो चाहिँ अब यो चाहिँ कस्तो भने हामीले भोगिसकेको हुनाले चाहिँ अन्त नहोस् भन्ने कामना हामी गरिरहेका हुन्छौँ, होइन? सन् 2015 चाहिँ नेपालले एउटा किसिमको चाहिँ ठूलो भूकम्प बिहोर्यो र त्यसले ठूलो जनधनको क्षति निम्ति आयो। यो हिसाबले अन्यत्र चाहिँ यस्तो खालका हुन्छ नि नहोस् भन्ने हामी कामना गर्छौँ। तथापि अब प्राकृतिक प्रकोपलाई त कसरी रोक्न सकिन्छ र होइन भूकम्पलाई कसरी छेक्न सकिन्छ र तैपनि योबाट कमभन्दा कम क्षति होस् भन्ने चाहिँ हामी कामना गर्न चाहन्छौँ। 7.2 र 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, होइन? अब अहिलेसम्म चाहिँ 188 मृतकको संख्या 188 पुगेको छ भन्ने खालको, र यो जसरी भग्नावशेषहरू जसरी देखाएको छ संचार माध्यमहरूमा त्यसले चाहिँ एकदमै धेरै संख्यामा हताहती भएको जस्तो चाहिँ देख्न सकिन्छ। अब यो प्रारम्भिक होला यो 188 भन्ने चाहिँ, होइन? अब तर त्यहाँको चाहिँ जुन चाहिँ राजधानी क्षेत्रमा चाहिँ जसरी त्यो भग्नावशेषहरू देखिएको छ, भत्किएका भवनहरू देखिएको छ, त्यसले चाहिँ अलिकति भौतिक र मानवीय क्षतिको अवस्था चाहिँ अलिकति धेरै भएको हो कि भन्ने पनि छ। यही अवस्थालाई चाहिँ मध्यनजर गरेर त्यहाँको सरकारले संकटकाल पनि चाहिँ घोषणा गरेको छ, होइन? भेनेजुएलाको चाहिँ राजधानी काराकस सहित विभिन्न ठाउँमा विमानस्थल बन्द गरेको छ, सड़क यातायात पनि अवरूद्ध भएको छ, बिजुली, खानेपानी, संचार जस्ता न्यूनतम सुविधाबाट पनि स्थानीयहरू त्यहाँका स्थानीयहरू चाहिँ वञ्चित भएका छन्, होइन? यो चाहिँ भूकम्पको सन्दर्भ, योभन्दा अगाडि पनि चाहिँ होइन अन्यत्र भूकम्प गएको थियो र यो धेरै पटक चाहिँ पराकम्पहरू महसुस गरेको भन्ने खालका कुराहरू पनि यहाँ आएको छ। यो अन्यत्र भूकम्प गइरहेको सन्दर्भ यसरी हेरिरहँदा पढिरहँदाखेरि चाहिँ हामीलाई त्यो ठ्याक्कै 2072 भूकम्पलाई याद दिलाउने कि, भूकम्प पछिका पराकम्पले पनि हुन्छ नि त्यो खालको चाहिँ एकदमै झस्काइरहन्थ्यो, होइन? घरभित्र भएको मान्छे कतिखेर बाहिर चाहिँ होइन वा घरभित्र पस्नै मन नलाग्ने अवस्था हामीलाई पनि सिर्जना भएको थियो
0: एकदम। अब त्यो सम्झिँदाखेरि चाहिँ अहिले पनि एकदम डर लाग्ने अवस्थाहरू हुन्छ। अनि भेनेजुएला पछि जापानमा पनि भूकम्प गयो, होइन? त यो प्रकृतिको प्राकृतिक प्रकोप चाहिँ हामीले रोक्न सक्दैनौँ, तर यसबाट बच्नका लागि हामीले चाहिँ केही उपायहरू चाहिँ अप्नाउन सक्छौँ, होइन? तर अब अहिले चाहिँ त्यसो भनिरहँदाखेरि अब कतिखेर जान्छ के जान्छ थाहै हुँदैन है, अब अल्को घरमा बस्नु चाहिँ डरै लाग्ने रहेछ।
1: तपाईँ रेडियो नम्बर 93.3 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. यति बेला विश्वकप पनि चलिरहेको छ होइन, विश्वकपको अब चाहिँ नकआउट अहिले त विश्वकपको फ्यान त अब यसो समाचार पढेर हाइलाइट हेरेर मात्र के भन्दाखेरि समय मिलेन र निन्द्रा मारेर हेर्ने चलन छैन अहिले चाहिँ खासमा. ठ्याक्कै टाइम मिल्यो भने चाहिँ हेर्ने होइन. अब बिहान आउँछ, बिहान यतापट्टि अब अरविन्द र मैले हेर्ने छाँट हुँदैन होइन. त्यो हुनाले चाहिँ अब समाचार हेर्ने होइन, अनि त्यसपछि त्यही हो समाचार हेरेर चित्त बुझाउने अहिलेलाई चाहिँ, अनि हाइलाइट्स हेर्ने होइन. अब जो अब अबको चरणमा चाहिँ विश्वकपको 2026 चाहिँ अब यो अगाडिको विश्वकपहरू भन्दा अलिकति फरक छ. अब चाहिँ 32 नकआउट चरणमा 32 चाहिँ टिमहरू प्रवेश गरिसकेपछि, अब नकआउट चरणमा प्रवेश गरेपछि अझै विश्वकपको एउटा रोमाञ्चकता अझै थपिनेवाला छ. अब चाहिँ त्यसपछि निन्द्रा बिगारेर पनि धेरैको निन्द्रा अब बिग्रिनेवाला छ क्या होइन. अब यो लिग चरणमा भन्दा नकआउट चरणमा प्रवेश गरिसकेपछि चाहिँ धेरैको चाहिँ निन्द्रा बिग्रिनेवाला छ, मेरो पनि तिम्रो पनि सबैको होइन.
0: म चाहिँ तिमीले भने जस्तो हाइलाइट हेर्ने हो, निन्द्रा चाहिँ बिगार्दिन.
1: तर त्यो पनि सुविधा राम्रो सुविधा हो. त्यो पनि
0: फाइनल फाइनलतिर चाहिँ
1: फाइनल त एकचोटि हुन्छ, दुईचोटि हुँदैन. फाइनल फाइनल हुँदैन,
0: फाइनल पनि हुन्छ नि. त्यहाँबाट चाहिँ बल्ल निन्द्रा बिगारिन्छ रमाइलो, एकदम मजा आउने.
1: अब यस्तो हो कि कतिपयको अवस्थामा त्यो खास निन्द्रा बिग्रिनु नै पर्दैन. कतिपय अवस्थामा चाहिँ अब फुटबल हेरिरहँदाखेरि कति रन भयो, कति रनले जित्यो भनेर भन्नेहरूलाई चाहिँ खासै
0: हँदै त होइन, त्यतिसम्म त्यतिसम्म त कुरा नगरौँ न. त्यतिसम्म त त्यो रन र के अरे गोल चाहिँ थाहा नपाउने त नसोच न.
1: होइन जोस के त्यो
0: कुरा र
1: जोस होइन. यस्तो हुन्छ कतिपयलाई कस्तो हुन्छ भन्दाखेरि, कतिपय त्यो फुटबल प्रेमीहरूलाई कस्तो हुन्छ भन्दाखेरि, जुन टिमले गोल गरे गोलै गरोस् मात्रै हुन्छ कि, गोल गरेको हेर्ने हुन्छ कि, जुन टिमले गरे जुन टिमले गरे पनि गरोस् न भन्ने खालको हुन्छ कि कतिपयलाई चाहिँ.
0: फुटबल र भलिबलको कुरा गरे त अ त नि भन्नुहुन्थ्यो होइन.
1: कहिलेकाहीँ त्यो हुन्छ नि, आफू चाहिँ एउटा टिमको सपोर्ट गरेर फुटबल हेरेर हुन्छ है, अनि एउटा थरी हुन्छ कि जुनले गोल गरे पनि पुरा चियर भएर हुन्छ कि, के तिमी त अघि अर्कोसँग होइन गोल गरे नि त भन्ने खालको, गोल गरेपछि मजा भयो क्या त्यहाँ.
0: होइन त्यो होइन, अब यस्तो हुन्छ त्यो अब क्वार्टर फाइनलबाट हेरिन्छ होइन, क्वार्टर फाइनलबाट हेरिरहँदाखेरि चाहिँ अब त्यो फाइनलसम्म हेरिरहँदा अब फ्यामिलीमा चाहिँ त्यो बेट पनि लगाइन्छ होइन, रमाइलो हुन्छ. अब त्यो त्यति बेला चाहिँ हेर्छु. अब त्यो तिमीले भने जस्तै रन र गोल चाहिँ होइन है, त्यतिसम्म चाहिँ नसोच न. अनि यहाँ एक्स त्यो खेलाडी हो नि, म पहिला खेले खेल खेल चाहिँ मन पराउने मान्छे हो, खेल खेले मान्छे हो, मैदानमा उत्रिया मान्छे हो.
1: त्यसमा चाहिँ खास कति गोलले जितिन्छ खास टेक्वान्डोमा चाहिँ?
0: अब त्यो
1: रनले जितिन्छ कि गोलले जितिन्छ
0: त्यो चाहिँ अब के भन्छ अरे, के भन्छ त्यो भलिबलमा यस्तो दौडलाई हो त्यसरी जितिन्छ भनेको. भलिबलमा चाहिँ हातले सर्ट हानिन्छ, टेक्वान्डोमा चाहिँ खुट्टाले सर्ट हानिन्छ नि त.
1: ओके, मलाई थाहा छैन किन भन्दाखेरि म लडाएको होइन नि त.
0: एनिफाई रेडियो अनुकूल 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. स्वर चेन्ज भएको छ होइन, अब यो स्वर चाहिँ वर्षको एकचोटि स्वर चेन्ज भएन भने रमाइलो नहुँदो रहेछ
1: क्या. होइन त्यो स्वर चेन्ज हुने पनि कारण हुन्छ, कि चाहिँ धेरै रोयो भने स्वर चेन्ज हुन्छ, कि धेरै हाँस्यो भने स्वर चेन्ज हुन्छ
0: होइन. दुइटै कारण होइन, यो कारण हो धेरै चिसो खाएर.
1: धेरै चिसो खाएर यो बेलामा चिसो भन्ने कुरा चाहिँ कस्तो भने, चिसो पानी मान्छेलाई हुन्छ नि गर्मीमा, गर्मीमा चिसो पानी चाहिँ प्रिय हुन्छ,
0: प्रिय हुन्छ, खाइन्छ.
1: तर त्यसको हानिकारक त्यसको चाहिँ साइड इफेक्ट चाहिँ यस्तो हुन्छ.
0: रेडियो अनुपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. अहिलेको लागि एउटा साङ्गीतिक कोशेली

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फ्रिस्टल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 06450424, 98084-46525।
4: सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3T टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728। मोबाइल 98-560-027-29।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: ओके रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा हामी छौँ, तपाईँ पनि हुनुहुन्छ. आज सुखद शुक्रबार होइन सन्जी. अब शुक्रबार भनिसकेपछि कतिपय घुमघामका कुरा आउँछन्, कतिपय अब विधाका कुराहरू आउँछन् होइन. अब अहिले चाहिँ यो विधाको कारणले गर्दाखेरि चाहिँ जताततै घुमघामको धुमधामको घुमघाम भन्छु चाहिँ म यो चाहिँ होइन त्यो छ. अब सँगसँगै अब परिस्थिति पनि हेरेर तपाईँ घुम्न निस्किनुहुनु आग्रह पनि गर्न चाहन्छु. र शुक्रबार अब आफूलाई एउटा चाहिँ हुन्छ नि त्यो हप्ताभरिको कामलाई थकान एउटा विश्राम दिने समय हो पनि जस्तो लाग्छ.
1: ओके okay, अब शुक्रबार आएपछि अब आजकल अलिकति बढी खुसी चाहिँ डबल खुसी मिल्छ कि
0: तिमीलाई
1: होइन सबैलाई. शनिबार आइतबार डबल खुसी.
0: अब यो डबल खुसी पनि सकिन्छ कि भन्ने चाहिँ छ. अब के हुन्छ होइन
1: सकिँदैन यो डबल खुसी सकिँदैन किन भन्दाखेरि शुक्रबार शनिबार र आइतबार नै हो बिदा हुने र यो कन्टिन्यू निरन्तर हुन्छ भन्ने लाग्छ होइन. अब कतिपय यसका फाइदा पनि छ, बेफाइदा अप्ठ्याराहरू पनि छन्. अब त्यो अप्ठ्याराहरूलाई चाहिँ मनन गर्दै त्यो हुन सक्ने भन्ने तिमीले बनायो होला होइन. तर यसका हुन्छ नि जो जो इन्टरनेसनल प्र्याक्टिस जो छ त्यो अनुसारको चाहिँ गर्न खोजे अब सरकारले भन्ने लाग्छ. एउटा चाहिँ अब त्यो हो. अब शुक्रबारको दिनमा चाहिँ जस अब भनौ न एउटा हिसाबले रिफ्रेसमेन्टको कुराहरू हो, अनि त्यसपछि चाहिँ अब दुई दिन बिदा भएपछि घुमघामका कुराहरू हुन सक्छन्. तर कतिपय कुराहरूमा चाहिँ अब शुक्रबार र शनिबार आइतबार होइन शनिबार आइतबारको बिदाले चाहिँ धेरैका परिस्थितिमा चाहिँ घरमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि धेरैका घरहरूमा बच्चा व्यवस्थापनका कुराहरू हुँदो रहेछ कि होइन. त्यो कारणले गर्दाखेरि यो चाँडै शनि आइतबारको बिदा हटाइदिनु हुन्थ्यो नि भन्ने खालको मान्छेहरूले
0: यस्तो छ नि त. अब कतिपय अब अहिलेको चाहिँ अवस्थामा मान्छेहरू भनौँ न एउटा फ्यामिली चाहिँ एकल फ्यामिलीमा बसिराखेका हुन्छन् होइन, जोइन्ट फ्यामिली हुँदैन. अनि त्यो अब बच्चाहरूलाई चाहिँ छोडेर आफू काममा जानुपर्ने अवस्थाहरू आउँछ. अनि त्यो आइतबार चाहिँ कसरी व्यवस्थापन गर्ने हो भन्ने चाहिँ अधिकांश अभिभावकलाई चाहिँ त्यो देखेँ कि मैले. अनि त्यो व्यवस्थापन गर्न नसकिसकेपछि सरकारले चाहिँ कस्तो झन्झट गरेको भन्ने खालको छ. अब एकतर्फ चाहिँ अभिभावकको त्यो खालको चाहिँ गुनासो, अर्कोतर्फ चाहिँ अब अहिले चाहिँ यो जुन तीन दिनको अब आजको शुद्ध गरेपछि तीन दिन बिदा जस्तै देखिन्छ कि होइन. अब न त्यो कारणले गर्दाखेरि पनि अहिले चाहिँ फेरि यो अर्थतन्त्र चाहिँ अलिकति चलायमान भएको व्यवसायहरू चाहिँ खुसी पनि भएको अवस्थाहरू चाहिँ छ. एकै बेला अब हरेक पक्षहरूका चाहिँ सकारात्मक पक्ष पनि हुन्छ, नकारात्मक पक्षहरू पनि हुन्छ हरेक कुराका होइन. अब हामीले चाहिँ नकारात्मक कुरालाई भन्दै सकारात्मक कुराहरूलाई चाहिँ धेरै खेलाउन सकौँ होइन. अब अहिले यसले यो जुन एउटा चाहिँ ठप्प भएको अर्थतन्त्र छ थियो होइन, यो अलिकति चलायमान भएको छ र एउटा आन्तरिक पर्यटनका कुराहरूले पनि जोडिरहँदाखेरि चाहिँ अहिले सबै कुराहरू चाहिँ अलिकति एउटा चाहिँ होइन थितिमा आएको कि भन्ने पनि लागिरहेको छ. अब यो हेर अब असार पनि लाग्यो होइन, यो असारमा अब एउटा छुट्टै खालको मानवत्मक पक्षहरू पनि हुन्छ हरेक कुराका होइन. अब हामीले चाहिँ नकारात्मक कुरालाई भन्दै सकारात्मक कुराहरूलाई चाहिँ धेरै खेलाउन सकौँ होइन. अब अहिले यसले यो जुन एउटा चाहिँ ठप्प भएको अर्थतन्त्र छ थियो होइन, यो

0: रोपेर मुरी फलाउने समय पनि हो यो असार महिना भनेपछि हेर है अब छुट्टै खालको चाहिँ रौनक पनि हुन्छ दही चिउरा खाने देखोट लिएर रोपाई गर्ने देखोट लिएर अब अहिले त विभिन्न ठाउँमा रोपाई महोत्सव पनि छ तर तिमीलाई एउटा कुरा थाहा छ असारको 15 गते चाहिँ रोपाई हुँदैन नि असारको 15 गते रोपाई चाहिँ जुन चाहिँ रोपाई महोत्सव गरिन्थ्यो नि त्यो भएन असारको 14 गते चाहिँ रोपाई महोत्सव हुँदैछ अब यो 15 गते चाहिँ हलो नचल्ने रे
1: ओके
0: पूर्णिमाको दिन भएको भएर चाहिँ त्यस दिनमा चाहिँ त्यो हल चलाउन हुँदैन भनेर
1: वर्षको एक दिन हल चलाउनु त के हुँदैन्थ्यो वर्षको एक दिन गर्नेहरूलाई त खासै फरक पर्दैन खासमा त्यही कामको कामकाज गर्नेहरूको लागि त्यो चाहिँ हल चलाउन नहुने होइन वर्षको एक दिन के भन्दाखेरि त्यो चाहिँ
0: त्यो पनि त्यो हल नै त्यो कुरा आयो खेतकै
1: परम्पराको हिसाबले त्यो हो होइन तर त्यसमा चाहिँ खास यस्तो हो कि होइन त्यो हामीले चाहिँ हुन्छ नि कृषकहरूको नजरबाट हेर्दाखेरि चाहिँ कृषकहरूलाई खासमा यस्तो त्यसमा पनि अघि विधाको सन्दर्भ जोडिन्छ कि त्यो किन त्यस्तो हो भनेर भन्दाखेरि चाहिँ उनीहरूलाई त फुर्सद हुँदैन होइन भनेको चाहिँ जति बेला नि काम काम काम होइन औँसी पूर्णिमामा चाहिँ कमसेकम औँसीको दिन पूर्णिमाको दिन वा त्यस्तो खालको सन्दर्भमा चाहिँ एटलिस्ट बिदा गरौँ न त भन्ने खालको हिसाबले होला क्या
0: त्यो पनि होइन अब त्यो दिनमा चाहिँ हल चल्दैन भोलिका लागि रेडी पार्नलाई बिउ काट्नु पर्यो नि त फेरि विभिन्न तर्कले एनिवे अब अहिलेतिखेर चाहिँ कतिजनालाई पानी परेर हैरानी भएको छ अब यति बेला फेरि पानी परेन भने फेरि होइन उब्जाउ पनि नहुन सक्ला सबै कुरा हामीले भनिहाल्यौँ नि पक्ष राम्रा कुराहरू पनि छन् नराम्रा कुराहरू पनि छन् हामी चाहिँ राम्रा कुरा चाहिँ केलाउनतिर लागौँ होइन अब यो असार महिना कृषक हामी त कृषि प्रधान देश भनेर चाहिँ भनिरहँदा अब चित्रमा मात्रै हो कि भन्ने पनि लाग्ने होइन तर पनि यो असार महिना कृषकहरूको लागि चाहिँ विशेष महिना हुन्छ होइन तसर्थ प्रकृतिले पनि साथ दिउन् होइन अनि हरेक कुराले चाहिँ साथ दिउन् जस्तो लाग्छ
1: सबभन्दा साथ चाहिँ अब यस्तो हुन्छ श्रमले साथ दिउन् होइन कतिपय त अब यस्तो हुन्छ अब यति बेला चाहिँ प्रकृतिले साथ दिँदाखेरि श्रमले साथ दिँदैन कि किन भन्दाखेरि श्रम त सबै बाहिर गइसकेका छन् होइन अनि त्यहाँ चाहिँ खेतमा श्रम गर्ने मान्छे नपाएर कतिपय अवस्थामा होइन गाउँघरतिर त बाँझो बसिरहेका हुन्छन् अब यो परिस्थितिहरू सबै चाहिँ मिल्दै जाउन् होइन आगामी दिनहरूमा अब यो वर्ष पनि त्यस्तो खालको होइन श्रमले साथ दिउन् कृषकहरूलाई सबै हिसाबले साथ दिउन् हामी कामना गर्न चाहन्छौँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौँ।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।
5: भरोसाको यो यात्रा,

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01605901062,

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-06-11
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-74-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IME Life, ensuring future.
1: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाह कर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
9: 93.4 तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनाउन् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न ICU सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ECG EEG PTA
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648 572-849
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने KYC अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: टाइम चेक यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने क्षमा।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373682844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025030।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-32-29 98028-59321-061

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Ensuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: ओहो, छोरी को बिहे को कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्कुटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटल को एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9857006036।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाऊँ न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9844676887
4: तन्ना आजै फेरि आउनुस्
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 11 बजेको छ
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
10: हेलो पोखरा कलिङ

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृङ्खलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। र अब पोखरा आसपास लगायत गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेशका केही जिल्ला र बागमती प्रदेशका केही जिल्लामा त हामी प्रत्यक्ष रूपमा नै सुनिन्छौं 93.4 मेगाहर्जमा यो एफएम ब्यान्डमा चाहिँ मजाले सुन्न सक्नुहुनेछ। यहाँले सबैजना व्यस्त हुनुहुन्छ होला आफ्नो आफ्नो काममा, कोही फुर्सदमै हुनुहुन्छ होला कुराकानी गर्नको लागि। टेलिफोन नम्बर 061-543-0040 मार्फत एकैछिन पछाडि आउन सक्नुहुनेछ। आज कुराकानी गर्नेछौ हामी तपाईँसँग कार्यक्रम पोखरा कल इनमा, र पोखरा कल इन कार्यक्रम एउटा समग्र प्याकेजको कार्यक्रम हो, होइन? यसमा धेरै कुराहरू समेटिन्छन् र यहाँले थाहा पनि पाउनु भएको छ, गीत संगीत पनि सुन्न पाइन्छ, केही महत्वपूर्ण जानकारीहरू इन्फर्मेसनहरू पनि यहाँले कार्यक्रम मार्फत पाउनुहुन्छ र सँगसँगै अब तपाईँले कुराकानी गर्ने अवसर पाउनुहुन्छ। हिजो अस्तिका श्रृङ्खलाहरूमा गणेश गुरुङ भन्ने एकजना श्रोता हुनुहुन्छ कि, उहाँले भन्ने कुरालाई मैले थोरै जोडिहालेँ, यो कुरो र कुलो जताको लय पनि जान्छ भने जस्तै एउटा बोल्ने कला जुन छ नि, होइन, एउटा बोल्ने बानीको विकास भयो ममा, होइन, एउटा कन्फिडेन्ट आयो भन्नुभएको छ। हिजो रेडियोमा कुराकानी गर्दा गर्दै त्यो खालको एउटा वातावरण चाहिँ सिर्जना भयो भनेर उहाँले भनिरहनुहुन्छ। जो खुसी लाग्छ किनकि यो भनेको एउटा प्लेटफर्म हो कि तपाईँहरूको लागि, अवसर हो। एउटा माइक मान्छेलाई तीनवटा कुरामा एकदमै धेरै डर लाग्छ अरे कि, सायद तपाईँलाई पनि थाहा छ होला, होइन? तीनवटा कुरामा एकदम धेरै डर लाग्छ अरे, के होला थाहा छ? तीनवटा कुरा मान्छेलाई एकदम धेरै डर लाग्छ। एउटा मर्नदेखि डर लाग्छ, एउटा सर्पदेखि मान्छेलाई डर लाग्छ, एउटा बोल्नदेखि डर लाग्छ। त्यही भएर जिन्दगीमा लाइफमा तीनवटा कुरादेखि मान्छे, जोसुकै मान्छे पनि यो तीनवटा कुरादेखि डराउँछ कि, एउटा न एउटा कुराबाट पक्कै पनि डराउँछ, होइन? स्पेसल तीनवटा कुरादेखि मान्छे डराउँछ भन्ने कुरा हो। त्यही भएर यो माइक अघि पछि ठिकै हुन्छ, जब माइक हातमा पर्छ अथवा बोल्ने कुरा हुन्छ मान्छेलाई ढुकढुकी बढ्छ कि, त्यो कन्फिडेन्ट लेभल नभएर, होइन? त्यही भएर यस्ता कुराहरू तपाईँले सिक्नुपर्छ आफ्नो मोटिभेट हुनको लागि पनि, होइन? कार्यक्रममा मैले धेरै मोटिभेसनल कुराहरू पनि लिएर आउँछु। अहिलेको पछिल्लो समयमा मोटिभेसनल एकदमै इम्पोर्टेन्ट कुरा हो कि, होइन? तपाईँले धेरै कुराहरू थाहा पाउनु भएको छ मोटिभेसनलको कुराहरू पनि, होइन? यसलाई यो जुन मोटिभेसनको कुराहरू छन्, होइन, यी कुराहरूलाई चाहिँ एउटा मान्छेलाई मोटिभ गर्नको लागि खेलकुद एउटा महत्वपूर्ण पाटो मानिन्छ। त्यसमा पनि मोटिभेसन आवश्यक पर्छ खेलाडीलाई पनि, हरेक क्षेत्रमा आवश्यक छ कि, चाहे विद्यार्थीको लागि होस्, चाहे कर्मचारीको लागि होस्, चाहे, होइन, घर परिवारमा आमाहरूको लागि किन नहोस्, होइन, हरेक ठाउँमा युवाहरूको लागि हरेक क्षेत्रमा मोटिभेसनल कुराहरू, यो माइन्डफुलनेसका कुराहरू एकदमै इम्पोर्टेन्ट छन्। यहाँले त्यो बुझिसक्नु भएको छ। ओके, आज मिति 2083 साल असार महिनाको 12 गते शुक्रबार हो। अंग्रेजी तारिक अनुसार 2026 जुन 26 नै तारिक रहेको छ। आज यहाँलाई यो मितिको बारेमा जानकारी दिनुपर्दा आज शुक्रबार हो। शुक्रबार भए पनि अफिसर त सायद 5 बजेसम्मै हुन्छ होला, होइन? भोलि र पर्सि फेरि दुई दिन छुट्टी हुन्छ नि त, त्यही भएर अब एकदम ढुक्कका साथ आफ्नो कामतिर लाग्नुहोस्, होइन, एकदम आनन्द लिनुहोस्। जिन्दगीमा आनन्द लिनुपर्छ, यो टेन्सन लिएर यसो गरेर उसो गरेर हुने केही पनि छैन, सबै कुरा मिल्दै जान्छ। नहुने कुरा होइन, यो हुने कुरा जसै भएरै छाड्छ, होइन, त्यो सत्य नै कुरा हो। त्यही भएर आनन्द लिनुहोस् जे छ, होइन, त्यसमा बढी अपेक्षा नराख्नुहोस्, होइन, बढी अपेक्षा राख्ने यसो गर्छु भन्ने उसो गर्छु भन्ने, होइन, त्यो तपाईँले एकदमै धेरै ठुल्ठुला अपेक्षा, धेरै एकदमै त्यो हाई पु तपाईँले जुन मिटै गर्न सक्नुहुन्न त्यस्ता खालको कुराहरू लाइफमा राख्नुभयो भने हो, आफ्नो एउटा लक्ष्य हुन्छ, होइन, तर मिट्नै नहुने कुराहरू चाहिँ जसमा तपाईँ पुग्न नै
अब होइन त्यो सम्भव नै नहुने कुराहरू केही कुराहरू हुन्छ नि त्यस्ता कुराहरू त्यो चाहिँ तपाईँ नराख्नुहोस् होइन तर लक्ष्य चाहिँ लिनुहोस् एउटा म यो लक्ष्यमा पुग्छु भन्ने त्यो लक्ष्य चाहिँ लिनुपर्छ जिन्दगीमा त्यही नै यो कुराहरू अब प्रसङ्गहरू जोड्दै जाउँला तपाईँ कुराकानीको लागि आउनुहोला पोखरा आसपासमा बिहान गए रातिबाट नै पानी पर्यो ठुलो पानी परेको थियो राति र बिहानसम्मै हल्का हल्का पानी परिरहेको थियो आज पनि देशका धेरै ठाउँमा वर्षा हुन्छ भनेर भनिएको छ कस्तो छ भन्दाखेरि अब यो ठ्याक्कै भन्नुपर्दा काठमाडौँ र पोखरामा मध्यम वर्षा भएछ नेपालगंजमा भने तातो हावा चलिरहेको छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशैभरको मौसम विविधता देखिने जनाएको छ केही शहरमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेसका केही ठाउँमा भने अत्याधिक गर्मी हुनेछ आज नेपालगंज र भैरवमा सबैभन्दा बढ़ी गर्मी हुने अनुमान गरिएको छ जहाँ 38 देखि 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ है त यो अब तातो ठाउँहरूको कुरा भयो र पोखरा काठमाडौँ ओखलढुङ्गा धनकुटा विराटनगर लगायतका ठाउँमा आज दिउँसो र राति दुवै समयमा मध्यम वर्षाको समेत सम्भावना छ यो मध्य वर्षासम्म आइपुग्दाखेरि पनि पानी त्यति राम्रोसँग परिरहेको छैन अब मनसुन भित्रियो भन्ने कुरा त छ अब तर पनि देशैभर फैलनको लागि अलिक टाइम लाग्छ समय लाग्छ बिस्तारै कोशी प्रदेशबाट मनसुन होइन भित्रदैछ किसानहरूलाई कति ठाउँमा त रोपाई पनि सुरु भइसकेको छ होला गाउँघरतिर होइन अब यो रोपाई गर्ने बेला हो मानो खाएर मुरी उब्जाउने बेला पक्कै पनि आफ्नो आफ्नो ठाउँतिर खोला नालाको पानी लगाउने ठाउँमा त अब रोपाई सायद सुरु भइसक्यो किनकि खोला नाला त प्रायःसो अलिअलि पानी पर्दा बित्तिकै अलिक ठुला नै भइहाल्छन् त्यही पनि प्रायःसो पानी नै बगिरहेको हुन्छ होइन त्यसले गर्दाखेरि पनि सहज छ अरू अब मूल उठेर अनि खेत रोप्ने ठाउँमा त अब अलिक गाह्रै छ साउनसम्मै लाग्ला होइन त्यही नै हो मौसम परिवर्तनले गर्दाखेरि यो कुराहरू अब तलमाथि भइरहेको छ अब तपाईँ हामी सबैजना मिलेर यसलाई चाहिँ मौसम परिवर्तन कुराहरूलाई चाहिँ ठ्याक्कै ठाउँमा ल्याउनुपर्छ भन्ने कुराहरू छ अरू के छ त अब जोड्नुपर्ने कुराहरू देशैभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध भएछन् यो राम्रो कुरा हो अर्को कुरा केही छ खै जोड्नुपर्दा आज चाहिँ लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस रहेछ पछिल्लो समय लागू औषधको हटस्पट बनेको छ पोखरा यहाँ विभिन्न समयमा लागू औषधहरू अत्याधिक मात्रामा समातिएका समाचारहरू यहाँले सुनिराख्नु भएको छ होला होइन यो भनेको खास लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस लागू औषधले समाजमा पाइरहेको गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ संयुक्त राष्ट्रसंघको महासभाले 1978 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू गरेको हो तपाईँले पनि यो जानिराख्नुपर्छ होइन त र अर्को कुरा के छ भन्दाखेरि अब तपाईँ यात्रा गर्दै हुनुहुन्छ कतै अब भोलिबाट छुट्टी छ अब यसो भोलि पर्सि दुई दिन अब आज बेलुकातिर मिलाएर यसो काफी सफी सकिएपछि कतै निस्काउन् त भन्ने तपाईँको मनमा धारणा हुन सक्छ होइन त्यो कतै राजमार्गहरू अवरुद्ध छन् कि केही छन् कि भन्ने लाग्न सक्छ यो पोखरादेखि काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग पनि एकदम निर्वाध रूपमा सञ्चालनमा छ नारायणगढ मुगलिन सड़क खण्ड पनि निर्वाध रूपमा सञ्चालन छ यो ट्राफिक अपडेट अन्तर्गत रहेर मैले जोडे र पोखरा बागलुङ राजमार्ग जुन मध्य पहाड़ी लोकमार्गको रूपमा चर्चामा छ यो पनि एकदमै निर्वाध रूपमा सञ्चालनमा छ बेनी जोङसुन सड़क खण्ड पनि सञ्चालनमै छ यो सिद्धार्थ राजमार्ग स्याङ्जा हुँदै पोखराबाट स्याङ्जा हुँदै बुटवल भैरवा निस्कने यो राजमार्ग पनि एकदमै निर्वाध रूपमा सञ्चालनमा छन् अब अन्य त्यस्तो भए खण्डमा मैले यहाँलाई जानकारी गराउँदै पनि अगाडि बढ्छु अब शुरूआतमा एउटा आवाज त सुन्नै पर्यो होइन हिजो अस्तिका दिनमा पनि हामीले सुनिरहेकै हौ आज पनि सुनिहाल्छौँ एउटा असारे भाका नै हामी सुन्छौँ असारे गीत नै हामी सुन्छौँ यहाँहरूको लागि पक्कै पनि कार्यक्रमको शुरूआतमा एउटा मिठो गीत त मैले राखिहाल्छु त्यस पछाडि म उपस्थित हुनेछु अहिलेको लागि एउटा आवाज सुनौ त्यस पछाडि म आउँछु है त ल

0: ओके असारे भएको रहेछ, सुन्दा सुन्दै समय गएको त पत्तै भएन होइन, तपाईँले पनि मजाले इन्जोय गर्नुभयो होला किनकि बर्खाको बेलामा होइन खेतीपाती लाउने, हिउँदको बेलामा पिरती लाउने बेला रहेछ कि गीत मार्फत त्यस्तै त्यस्तै भन्दै हुनुहुन्थ्यो नारायण रायमाझी र पूर्णकला विसीको आवाज तपाईँको लागि मैले प्रस्तुत गरे। कार्यक्रम पोखरा कलिङ यहाँले सुनिरहनु भएको छ, 11:20 गइसकेको छ स्टुडियो घडीमा। हामी कार्यक्रम पोखरा कलिङमा छौं र तपाईँसँग कुराकानी गर्नको लागि माध्यम खुला छ। आज खासै त्यस्तो केही पनि छैन, तपाईँले कुनै गीत सुन्न चाहनुहुन्छ भने सुनाउन पनि सक्छु म सम्भव भएसम्म। अर्को कुरा के छ भन्दा फेरि जोडिने कुरा के छ भन्दाखेरि ठ्याक्कै यहाँलाई भन्नुपर्दाखेरि अब आफ्नो केही प्रस्तुतिहरू होइन, कसैलाई गीत गाउनु मन पर्ला, केही क्यारिकेचर गर्न मन पर्ला, यसो केही राखौँ नि त भन्ने लाग्छ भने त्यो पनि छ होइन। ठिक छ, अब यतिकै साथीभाइलाई सम्झ्यौँ कुराकानी भइ नै हाल्यो भन्ने लाग्छ भने पनि त्यो पनि ओके छ है त। धेरै छन् तपाईँ आइसके पछाडि यसो गफगाफ पनि भइ नै हाल्छ होइन। आउनुहोस् के छ कसो छ, 0160543040 मार्फत खासै त्यस्तो अरू केही पनि छैन, जोड्नुपर्ने भन्नुपर्ने कुराहरू यहाँलाई मैले भनिहालेँ र हामीले फेसबुक लाइभ मार्फत यति बेला क्रममा कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। शिवकुमार विश्वकर्माले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहुन्छ र कमेन्ट गर्नुहुन्छ। बाला पन्नै प्यारो थियो, न कसैको आवश्यकता न केही कुराको जरूरत, खाना भए जिन्दगी भए थियो अनि आमा भए संसार थियो। शुभ प्रभात। नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिङ। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आजको मौसम शीतल शीतल छ है बिहानैदेखि भन्नुभएको छ शिवकुमार विश्वकर्मा, हाम्रो एकदमै नियमित श्रोता, रेडियो सुनिरहनुहुन्छ, खुशी लाग्छ शिव, थ्याङ्क यू सो मच। पाल्पाको मान्छे अहिले कामको सिलसिलामा पोखरामा हुनुहुन्छ, पहिला हेम्जा हुनुहुन्थ्यो, हेम्जासँग पनि एकदमै नियमित सुन्नुहुन्थ्यो, अहिले पनि सुनिरहनु भएको छ। पाल्पा जाँदा पनि यो माया सधैँ रहिरहोस् है त। थ्याङ्क यू सो मच शिव, तपाईँले लेखेको सायरी गजब छ। बालापन प्यारो थियो, न कसैको आवश्यकता न केहीको जरुरत, खाना भए जिन्दगी थियो, आमा भए संसार थियो होइन त। ओके, अहिलेको लागि अर्को एकजना साथी आउनु भएको छ, अरू कमेन्टहरू पनि छन् म विस्तारै जोड्छु। नमस्ते साइराम जमुना दिदी, के छ हाल खबर?
1: ठिकै छ, शीतल शीतल छ है आजको मौसम।
0: आज त खाना खानुभयो भनेर सुन्न मिल्यो नि,
1: आज मिल्छ अब खाना खाइसकेर चाहिँ छैन तर खानु हो,
0: खाने तयारी चाहिँ छ।
1: हजुर
0: ल ठिक छ, एकदम खुसी लाग्यो। अनि दिप्ती र केही छैन नौलो?
1: त्यस्तो खासै मलाई नौलो त केही पनि छैन है, गीत चाहिँ एकदमै आनन्द आयो कि गीत सुन्दा सहयोग
0: एकदम मिठो गीत थियो। अनि साई केन्द्रतिर के छ त हालखबर?
1: ठिक छ, साई केन्द्रमा पनि आज त शुक्रबार जाने कुरा भएन, भोलि शनिबार भजन अभ्यास छ
0: एकदेखि,
1: अरू सबै ठिक छ। अब भजन एकदमै राम्रोसँग के अरे अभ्यास गरेर मात्रै गाउने भन्नुहुन्छ होइन, भन्दाखेरि आफ्नो केन्द्रकोलाई मात्रै के अरे राम्रो भने भन्ने हुन्छ। अस्ति त्यहाँ एउटा कार्यक्रम थियो बाल आश्रमका बच्चाहरूको लागि, चाहियो बच्चाहरूको लागि सबैजनाले आफूले सकेको सहयोग गर्नु भनेर त्यहाँ मिटिङ थियो। अब धेरै केन्द्रको आउनुभएको थियो तर जहाँ जे गरे पनि खै किन हो हाम्रो नदीपुर केन्द्र साइरामहरू जतिको अनुशासनको साइराम कहीँ पनि नै थिए, एकदमै हल्ला गर्ने कि हामी त यसो हल्ला गर्ने भने नि हाम्रो त्यहाँ जुन अग्रज साइरामहरू हुनुहुन्छ नि उहाँहरूले सूचनामा भन्नुहुन्छ बाबाले एकदमै अनुशासनमा बस्नुपर्छ, धेरै हल्ला गर्न हुन्न, चाहिने कुरा मात्रै बोल्नुपर्छ भन्नुहुन्छ। अरू अरू अब सेती गङ्गा धेरै ठाउँको आउनुभएको थियो, रामघाट अनि यसको अरू अनि सिमलचोर कता कताको, तर धेरै अरूको बोलेको नसुन्ने आफूहरू मात्रै के च्याउ च्याउ च्याउ च्याउ बोल्ने, आइसकेपछि त कुरा के हो भनेर आफू सके आफू नै बोल्ने, नसके अरूको कुरा सुन्दा नि त आनन्द आउँछ नि, सुन्दै नसुन्ने के कतिपय त आफूहरू मात्रै कसरो कसो कुरा निकाउँ च्याउ च्याउ बोल्ने त्यस्तो के अनुशासन धेरै केन्द्रमा छैन के नदीपुरमा, ठुलो अब यो चार नम्बर प्रदेशको ठुलो केन्द्र नै नदीपुर हो तर यो नदीपुरमा जतिको सायरमहरू अनुशासनको आउनुहुन्न अझै पनि बिच बिचमा त कोही के त्यस्तो छ तर पनि त्यो धेरै अनुशासनमा आइसक्नु भएको छ क्या धेरै अनुशासनको हुनुहुन्छ त्यस्तो अब भोलि पनि भजन एकदमै भजन प्र्याक्टिस गरेर मात्रै गाउने भन्नुहुन्छ कि
0: नदीपुरमा ल एकदम राम्रो
1: कति नबिगारिकन एकदम अभ्यास गरेर घोकेको घोकै जस्तै स्कुलमा सरले घोके आउनुहुन्छ नि त्यस्तै गरेर गाउने भन्नुहुन्छ कि त्यति गर्दा पनि अब कहिले काहीँ अब गल्ती भुलचुक त हुन्छ तर पनि धेरै त्यो हेरेर मोबाइलमा हेरेर किताबमा हेरेर त्यसरी गाउन पाइन्न एकदमै घोकेर भजन गरेर मात्रै गाउने हो कि
0: एकदम एकदम एकदम ल ठिक छ एकदम खुसी लाग्यो दिदी यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद अब केही सुन्ने अथवा सुनाउने केही छ
1: धेरै नै भयो कहिले के हजुरमा आउने शुक्रबार कहिले के नमिल्ने है
0: हजुर
1: हजुरको गाउँतिर अब पर्वततिर के एकजना दिदीले गाउनु भएको देवी आचार्य भन्ने हुनुहुँदैछ अस्ति मैले युट्युबमा हेरेको थिएँ
0: हजुर
1: स्वर चाहिँ केटा मान्छेको जस्तो तर राम्रो के
0: हजुर
1: उहाँ अहिले भाइरल हुनुभएको छ धेरै नै गीतहरूमा अब त्यही सुनाउँछु म थोरै रतौलीको जस्तो छ उसको लय त त्यही पनि सुनाउँछु है

0: ल तपाईँको आफ्नो नामै जमुना है
1: गीत सुरुमा पहिलो पटक सुन्न त हे जमुना मेरो नामको गीत पनि त बनेछ नि भनेर त्यसै त ठुलो नाइ
0: झन् ठुलो है ल एकदम खुसी लाग्यो
1: यो गीत बजाउन तालिम मिल्दैन होला होइन
0: मिल्छ मिल्छ अहिले सुनाउला है त ल
1: हजुर हुन्छ एकदमै जमुना सनन्द तिमी देवी आचार्यले गर्नु भएको गीत हो अरे
0: अन्त
1: एकदम भाइरल छ क्या अहिले गीत सुनाउ जता पनि यही छ यही सुनाउ है त
0: हुन्छ उहाँ हुनुहुन्थ्यो जमुना तामाङ गीत पनि जमुना नामबाटै गाउनुभयो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु दिपबाट हुनुहुन्थ्यो तपाईँ पनि टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 0161543040 खुला छ हामीलाई कृष्ण परियारले कार्यक्रम सुन्दै नौडाँडाको सिला टेलरदेखि कमेन्ट गर्नुभएको छ नमस्कार नमस्कार हजुर म उही गामबाट सुनिरहेको छु असारे गीत हली दाई गीत सुनम न हो भन्नुभएको छ प्रज्वल भित्र कोटीको आवाज छ गीत रेकर्ड गर्दा म पनि स्टुडियोमै थिएँ भन्नुभएको छ ओके प्रज्वल भित्रकोटीले गाउनुभयो गीत सुनौला भेटिएसम्म है त कृष्ण परियार हुन्थ्यो नौडाँडाको सिला टेलरदेखि है त अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरौँ नमस्ते
2: नमस्ते
0: नमस्ते दिदी नमस्ते तपाईँको आवाज सुन्न पाउनु भनेको त हाम्रो लागि त भाग्य हुन थाल्यो
2: हजुर
0: तपाईँको आवाज सुन्न पाउनु त एकदमै भाग्यमा नै ठान्नु पर्ने भयो कि
2: आज त ठ्याक्क टाइम हेरेर बसेको थिएँ नि त
0: हो
2: हजुर
0: अनि आरामै हुनुहुन्छ दिदी
2: हजुर आरामै
0: के छ लेखनाथको रिठे पानीतिर
2: लेखनाथको रिठे पानीतिर आज चाहिँ त्यति चर्को घाम चाहिँ लागेको छैन पोखरातिर कस्तो छ कुन
0: पोखरातिर पनि त्यस्तै त्यस्तै छ राति पानी पर्यो अहिले चाहिँ घाम त्यस्तो हल्का हल्का लागिरहेछ
2: हजुर
0: अनि कहाँ बेपत्ता हुनुहुन्थ्यो यसरी कसैले अपहरण पो गरे कि दिदीलाई भन्ने चिन्ता कि युट्युबले अपहरण गरे है कहिले काहीँ युट्युबलाई यसो बन्द गरेर आँखालाई राहत दिएर कानलाई पवित्र बनाए पनि हुने हो के अरे आज चाहिँ त्यो बल्ल गर्नुभयो होइन खुसी लाग्यो ए ल अनि अरू सब ठिकठाक छ दिदी माथि गाउँतिर जानु भएको छैन
2: गाउँतिर गएर हिजो त
0: ए हिजो आउनुभयो है के छ हालखबर माथितिरको मादी गाउँपालिका 12 नम्बर वडा होइन के छ त्यतातिरको हालखबर
2: सब ठिक छ अब अहिले त बाढी पहिरो त गएको छैन
0: ए अहिलेको पानी नै परेको छैन कि बाढी पहिरो जानु
2: हो
0: ल खेतीपाती राम्रै भइरहेछ माथितिर पनि ठिकै छ होइन
2: तपाईँ असिनाले सबै लग्यो नि बाबु
0: असिनाले लग्यो तपाईँ फेरि लेक छोडेर बेसीतिर झर्नुभयो अनि होइन ल ठिक छ एकदम खुसी लाग्यो दिदी धेरै समय पछाडि
2: गणेश गुरुङ आएर गइसक्नु भयो
0: गणेश गुरुङ अब आउनुहुन्छ तपाईँ आइसकेपछि उहाँ नआउने भन्ने कुरै हुन्न नि
2: एकदम धेरै धेरै सम्झिन्छु कि ज्ञान माया दिदीले
0: ए हो ल गणेशले सुन्दै हुनुहुन्छ होला पक्कै उहाँले नि सम्झिनुहुनेछ है त
2: हजुर
0: ल एकदम खुसी लाग्यो दिदी अब केही सुनाउनु गीत गाउनुहुन्छ र
2: आज गीत गाउनु दिनु हो
0: अघि जमुना तामाङले ए बहिनी जमुना भनेर गाउनुभयो तपाईँले के गाउनुहुन्छ ए बहिनी ज्ञान माया भनेर गाउनु नि तपाईँले नि
2: हजुर भयो मलाई गीत चाहिँ आउँदैन गणेश गुरुङले गाउनुहुन्छ कि आज शुक्रबार
0: ए बहिनी ज्ञान माया उज्यालो नभई त जान हुँदैन भन्नु पर्यो कि
2: आज त बाबुको व्रत होइन खाना खान नहुनु
0: आज त मैले अब रोटी खाइसकेँ अघि नै हो ल दिदी एकदम खुसी लाग्यो सम्झिँदै गर्नु होला यसरी माया चाहिँ नमार्नु होला है त
2: हस्
0: नमस्ते उहाँ हुनुहुन्थ्यो ज्ञानमाया कुमार हामीलाई लेखनाथको रिठे पानीदेखि फोन गर्नुभएको थियो रमाइलो कुराकानी हुन्छ कार्यक्रम पोखरा कलिनमा समय सान्दर्भिक गीत साह्रै मिठो बज्यो भन्नुभएको छ हाम्रो शिवले थ्याङ्क यू सो मच 11:32 गएको छ एकैछिन म कमर्सियल ब्रेक राख्छु ब्रेक पछाडि आउनेछु सुन्दै गर्नु होला
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972-77।
0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29 98-028-59-321 061-581-871।
7: मम्मी गर्मी भयो के चिसो पिउ न
8: पिउ नलाई चिसो उठाउ हले
7: हले गर्मी मनाया ट्रिक
8: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
7: चिसो हले।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-279-29।

थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 98560 19218 98028 57710।

0: फोन पॉइंट संग सधैं रिवार्डेड.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007 97-623-36-817.

0: साडी यहाँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन र पोखरा कलिनको आजको यो बसाइ भनेको शुक्रबारको बसाइ हो। शुक्रबारलाई स्पेसल्ली हेभ अ गुड डे, हेभ अ गुड फ्राइडे पनि भन्ने गरिन्छ कि होइन। यसो अब दुई दिन छुट्टी छ, भोलि पर्सि एक दिन हुन्थ्यो पहिला त होइन, अब आज अहिले त अब शनिबार आइतबार पनि बिदा होइन, सार्वजनिक बिदा, त्यसले गर्दाखेरि गजब छ नि होइन त। ल अब कोहीलाई त गजब होला, अब अरू प्राइभेट क्षेत्रतिर काम गर्नेहरू है त होइन, आफ्नो पसल भएको व्यापार व्यवसाय गर्ने पर्यो, काम गर्ने पर्यो, के को छुट्टी भन्ने पनि हुनसक्छ फेरि होइन। ठिक छ, अब यो छुट्टी बिदा भन्ने कुरो भनेको मान्छेलाई फ्रेस बनाउनको लागि हो, काम गर्दा गर्दै होइन, अब सधैँ काम काम काम भन्ने कुरा नि त हुँदैन नि होइन, कहिलेकाहीँ घुम्न पनि निस्किनुपर्छ, कहिलेकाहीँ अब काम पनि फेरि त्यही अनुसार गर्नुपर्छ है त। हामीलाई गफाडी केटीले सम्झिनु भएको छ, उहाँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ है त, उहाँलाई स्वागत गरौँ। नमस्ते।
1: हेलो, नमस्ते सबिनजी,
0: नमस्ते, गुड मर्निङ। गणेश गुरुङ के छ हालको?
1: हजुर एकदम ठिक छ, सबै राम्रो छ, चलिरहेको छ, जिन्दगीको रेल पट्टीमै घुगुडिरहेको छ अहिलेसम्म,
0: जिन्दगीको गोरेटो दौडिरहेको छ होइन,
1: दौडिरहेकै छ सर। हजुर, सबै दुःख सुख
0: त्यही नै हो, जिन्दगी भनेको दुई दिनको पाहुना त हो नि, के छ र केही छैन कि आखिर, केही छ
1: केही
0: पनि छैन, यसो सोध्नुहोस् त।
1: त्यही त नि, अब कहिले कहिले पहिला जन्मेको मान्छेहरू बिचराहरू आयो आयो धरतीमा आयो, फेरि के गरेर जानुभयो, सक्यो
0: तपाईँ जहाँ गएर जे गरे पनि केही छ,
1: केही
0: पनि छैन कि, सबै कुरा नाटकै हो भन्छु म त होइन।
1: त्यही पनि यो भन्छन् कि धेरै नाङ्गो जाने नाङ्गो आउने हो, नाङ्गै जाने हो, त्यही भएर जिन्दगीमा कमाउने हो, आफूलाई चाहिने जा अलिअलि चल कमाइ हुन्छ, त्यो धेरै लोभ नगरे भन्छु म, त्यही भन्दैन।
0: त्यही हो, अब जति छ यो छोटो समयलाई एकदमै रमाइलो उपयोगी एकदमै गजबको बनाएर होइन अगाडि बढ्यो भने त्यही नै सबैभन्दा ठुलो कुरा हो कि, सबैको एकदम प्यारो होइन, कसैलाई दुःख नदिने, दुःख दिएर पनि केही हुनेवाला छैन होइन।
1: त्यो पनि त्यो हामी मर्ने बेलामा नि एकदम सन्तुष्ट भएर मर्न पाऊँ भन्ने बनाउनु पर्यो।
0: ओए, एउटा कथा तपाईँले सुन्न के गर्नु भएको छ, पढ्न के गर्नु भएको छ, मानिसलाई कति जमिन चाहिन्छ भन्ने के तपाईँले सुन्नु भएको थियो?
1: होइन,
0: एउटा देशमा कि छोरै, मैले छोटकरीमा जोडिहालेँ है त, एकदम छोटो, एउटा देशमा राजाले चाहिँ के भन्नेछन् भन्दाखेरि, ल तपाईँ जो जो दौडन सक्नुहुन्छ दौडनु, तपाईँ दौडेको जति जमिन तपाईँ सबै तपाईँको भयो भनेर भनेछन् होइन। एकजना मान्छे मजाले दौडिएछ कि, सबै मेरो बनाउँछु, मेरो जमिन बनाउँछु भनेर, एउटा मान्छे यति दौडेछ यति दौडेछ यति दौडेछ यति दौडेछ, सबै ठाउँ उसले दौडेरै ओगटेछ होइन, अनि लास्टमा अब उपाय नभएपछि ढलेछ फ्याट्टै होइन, धेरै दौडिएर ढल्यो कि, आफ्नो बनाउँछु भन्दा भन्दै भन्दा भन्दै ढलिहाल्यो, ढलिसकेपछि त के गर्ने, अब केही छ उपाय, ऊ त्यहीँ बितिहाल्यो कि, अनि उसलाई कति जमिन चाहियो त आखिर भन्दाखेरि, उसलाई जति गाड्नको लागि जति ठाउँ चाहियो नि त्यति बाहेक अरू
1: त्यति बाहेक चाहिने हामीलाई,
0: त्यो केही अर्थ छ अरू
1: छैन, केही छैन जिन्दगी, हामी त तपाईँले भनेको पाहुना हो नि त, हामी त पाहुना
0: एकदम, त्यही भएर मान्छेलाई कति जमिन चाहिन्छ भन्दाखेरि जति उसले ओगटेको थियो त्यति उसलाई चाहियो, त्यो पनि यसो एकछिनलाई एकछिन भयो, त्यही पनि होइन,
1: त्यो पनि होइन।
0: त्यही भएर धेरै लोभ लालचा नगरौं, जति हुन्छ समाज सेवा गरौं होइन, खुसी हौ
1: समाजलाई,
0: कसैको पनि त्यो रिस नगरौं, डाह नगरौं होइन,
1: समाजको लागि एउटा उदाहरणीय बन्न सक्नु पर्यो हामी,
0: त्यही नै सबैले चाहिँ यो मान्छे ठिकै भयो भन्ने नहोस् कि, ओहो त्यो मान्छे त यति
1: भन्छ,
0: यो मान्छे त कस्तो आँखा राखे नबिजाउन्थ्यो भन्ने हुन्छ नि त, त्यही नै हो सबैभन्दा ठुलो कुरा, मान्छेले पछिसम्म सम्झिउन् होइन, एक दुई पुस्तासम्म सम्झिउन् होइन, त्यही नै हो सबैभन्दा ठुलो कुरा। अनि तपाईँलाई हाम्रो ज्ञानमाया दिदीले एकदम सम्झिनु भएको थियो, रेडियो सुन्नुभयो भए थाहा हुन्छ,
1: म अघि त्यहाँ जमुना दिदी आउनुभएको बोलेको सुनिरहेको थिएँ, अनि फेरि काम परेर अनि अनि ज्ञानमय दिदी नै आउनुभयो थियो रेडियोमा आज।
0: उहाँ आउनुभएको थियो, तपाईँलाई एकदम सम्झिनु भएको छ उहाँले।
1: ए ल ल, अघि मैले सुन्न पाएन दिदी, ल तपाईँलाई त एकदम सम्झिरहेको छु के अरे, अब तपाईँ हराउनु भएको थियो आउनु भयो रहेछ, खुसी लाग्यो। यसरी नै आउनु दिदी, दाजु दाजु दिदीहरू, ए भाइ दिदीहरू, यसो रेडियो मार्फत आवाज मान्छे देखेको छैन, आवाजबाट अब चिनिरहेको छ, बोलिरहेको छ, त्यही भएर यसो आवाजहरू पनि सुन्न पायो भने टाइम टाइममा आउनु भन्ने अनुरोध गर्छ है।
0: ल ठिक छ गणेश, केही सुन्छौ न हामी?
1: ल म गीत भन्दा पनि म आज त्यो ऊ रहेछ छोटो म भन्छु त, के त्यो आज अन्तर्राष्ट्रिय लागु
0: पदार्थ
1: थोरै, अब यो चाहिँ अब यो चाहिँ अब यो हाम्रो पहिलो त हाम्रो घरबाट नै एकदम हाम्रो नानी बाबाहरूलाई एकदम राम्रोसँग काउन्सिलिङ गर्नु पर्यो, सानो बाबु नानी अब त्यो अब उमेरहरू थाहा हुँदैन नि त, टिनेजबाटै सुरु हुने हो तिनीहरू, टिनेजबाटै सुरु हुने हो उहाँहरूलाई, त्यो बच्चाहरूलाई बाबु नानीहरूको चालचलन हावभाव सङ्गतहरू सब साथी सङ्गतहरू सब हेर्ने आफ्नो नानी बाबुहरूलाई, अनि अनि यस्तो अब यस्तो गरिहालेछ भने पनि गाली गर्ने होइन क्या, गाली गर्छ क्या हाम्रो मान्छेहरू, गाली गरेर सुनेर बानेर त्यस्तोहरू गर्छ होइन, त्यस्तो गर्ने होइन क्या उहाँलाई, उनीहरू त अब बिग्रिन लागेको, उनीहरूलाई गाली गरेर हुँदैन कि, बरु राम्रोसँग काउन्सिलिङ गरेर, काउन्सिलिङ दिएर राम्रोसँग सम्झाएर उहाँहरूलाई बच्चाहरूलाई राम्रोसँग सम्झाउनु पर्छ, अनि मेन चाहिँ यो सानो टिनेजबाटै सुरु भयो भने भएर त्यो यो चुरोट आजभोलि त चुरोटहरू अनि यो क्याफेतिर आजभोलि त्यो हुक्काहरू त्यस्तोहरू हुन्छ क्या, हो त्यही हो त्यहीबाटै सुरु हुँदो रहेछ क्या, सानोबाटै त्यो चुरोटबाटै सुरु हुँदो रहेछ, त्यही भएर अनि आफ्नो बाबु नानीहरूलाई राम्रोसँग इन्भाइरोमेन्ट राम्रो वातावरण बनाउने घरमा, अनि समाजले अनि देशले राष्ट्रले पनि त्यो नाकाहरू एकदम टाइट गर्ने के, नाकाहरूतिर यो अब एउटै अन्तर्राष्ट्रिय विमान अब अर्को पनि हुन लाग्छ के, यो विमानस्थलतिर नि एकदम कडाइको साथ चेक जाँच गर्ने, भित्रिनै नदिने, अनि बोर्डरतिर नि खुल्ला बोर्डर छ क्या त्यहाँ पनि एकदम रोकथाम गर्ने, हो त्यस्तो गर्यो भने यसमा अलिकति कम ल्याउन सकिन्छ होला, मेन गरी चाहिँ हाम्रो घर परिवारबाटै, हाम्रो घर परिवार नै हाम्रो बाबु नानीहरूलाई एकदम हेर्ने, राम्रोसँग उनीहरूको चालचलन हेर्ने, हो त्यही भएको त्यस्तो गर्यो भने अलिकति कम हुन्छ कि भन्न चाहन्छ है।
0: ठिक छ, यो दिवसको उपलक्ष्यमा तपाईँले दिएको सुझाव एकदमै मनोयोग्य छ, यो सुझाव र सल्लाहको लागि यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै छुटौँ है त अहिलेको लागि।
1: ल हुन्छ,
0: नमस्ते, धन्यवाद। उहाँ हुनुहुन्थ्यो हामीलाई गणेश गुरुङले फोन गर्नुभएको थियो माटे पानीबाट, 11:50 गएको छ, अन्तिममा छ, अन्तिममा अब एउटा गीत पनि बजाउनै पर्यो, ए बहिनी जमुना भन्ने गीत, यो रतौली टाइपमा रहेछ, सुनाऊ त के छ र भन्ने हो। एकजना साथीसँग कुराकानी गर्दै कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ, कोही साथी आउनुभयो भने कुराकानी गर्न सकिएला। हाम्रो कृष्णले भनेको गीत चाहिँ ठ्याक्कै मैले भेटाउनै सकिनँ है, फेरि फेरि भेटिएला। ओके, अन्तिम अन्तिममा छौ, अब कुराकानी गर्ने सिलसिलालाई बीट मार्नुपर्ने बेला भएको छ, भोलिका श्रृङ्खलाहरू फेरि पनि छन्, तर कोही साथी आउनुभयो भने यहाँ म भन्दा भन्दै बोल्दा बोल्दै हामी केही कुराकानी त गर्न सक्छौ नि एकजना साथीसँग छोटो मिठो, त्यसको लागि तपाईँ 061-5340-040 स्टुडियोको टेलिफोन नम्बर खुला छ, यहाँहरू आउन पनि सक्नुहुनेछ। ओके, अब अरू यही नै हो, विश्वकप फुटबल चलिरहेको छ, उता राष्ट्रसभाको महाधिवेशन चितवनमा जारी नै छ होइन, केही नतिजाहरू पनि आइसकेका छन्, विश्वकपको माहौल पनि उत्तिकै छ होइन। पछिल्लो समय अब डेंगी संक्रमणको जोखिम पनि उत्तिकै बढ्दो छ, अब यो बेलामा पानी पर्दै गएपछि डेंगी संक्रमण पनि बढी हुने सम्भावना छ, अब आफ्नो घर वरिपरि सरसफाई गरौं, पानी जम्ने खाल्डाखुल्टीहरू छन् भने, टायरहरू छन् भने, भाँडाहरू छन् भने त्यसलाई छोपछाप पारेर राख्ने काम गरौं होइन, पानी लामो समयसम्म जम्न नदिऊ, त्यो पनि एउटा कुराहरू छ। होइन अब केही जिल्लामा बाढीको जोखिम पनि छ, अब यो बेलामा खोला नालातिर जाँदाखेरि यताउता ख्याल गर्नुहोला। अब अरू कुराहरू यिनै हुन्, खासै त्यस्तो सुनाउनै पर्ने कुराहरू खासै धेरै पनि केही छैनन्। होइन पछिल्लो समय अब अपडेटका कुराहरू मैले जोडिसकेँ, अन्तिम अन्तिममा छौं। अब यहाँहरू समक्षबाट हामी कार्यक्रमलाई बिट मार्नुपर्ने बेला भएको छ। एउटा गीत छोड्दै आजको लागि कार्यक्रमबाट सबिन अर्को श्रृंखला सम्मको लागि छुटिनुपर्ने हुन्छ। फोन गर्नुभयो जमुना तामाङले दिपबाट, ज्ञानमय कुमार लेखनाथको रिठे पानीबाट, गणेश गुरूङ हुनुहुन्थ्यो माथे पानीबाट। यहाँहरू सबैलाई थ्याङ्क यू सो मच। अन्तिम अन्तिममा यो ए बहिनी जमुना, यो जमुना तामाङ दिलले मिठो तरिकाले गाउनुभयो। उहाँको नाम पनि जमुना, गीत पनि जमुना नै छ, गाउने पनि फेरि देवी आचार्य र जमुना सनम हुनुहुन्छ। यो मिठो गीत यहाँहरूको लागि छोड्दै आजको यो श्रृंखलाबाट सबिन अर्को श्रृंखलासम्मको लागि छुटिन्छु। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।

0: फेस्टल आइबिएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आइबिएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0984-46-525।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला मध्याह्नको 12 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9556019218 9008857710।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9556081331 9714115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: ओहो नासर बे, कति छाबा डिजाइन बे मारै खाना किनानी खनि तोला
6: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
5: ए नै छाबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि सग मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे।
6: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
5: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 0615808115 9556035815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान निभिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
8: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: छैन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032239 98028 59321 061 581 871।
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले,
2: हर्ले गर्मीमा नयाँ ट्विस्ट,
1: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स,
2: चिसो हर्ले।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरे
1: हरे गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
1: चिसो हरे

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे,
2: गर्मीमा नयाँ
1: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हटे।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित गर्दै, Insuring Future.
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165773863582844, वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274235752 छ।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: वरिष्ठ न्युरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: छैन। रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162 590-163।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0036।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 98-560-19218, 98-028-57-710।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा,
10: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 8 34।

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: टीएमटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू,
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
6: फोन 061-590-162-590-163।
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरिसको।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: मम्मी गर्मी भाई के सो पिउना
1: पिउना लाई चिसो उठाऊ हटे
0: गर्मी मनाया तुई
1: रिफ्रेशमेंट पार्क न्यूट्रिशन मीट
0: चिसो हटे
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाउ न
2: हो त नि एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो
3: हाम्रो वन हाम्रो धन डरेलो बाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनि तोला
1: खनै दिबा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
0: ए नै छाबा मारे दुकान पो मोना नै पेसलाई नि चार बा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
1: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान मि भिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560997 के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061591728 मोबाइल 98560027729

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97 6 गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आज

0: वाणिज्य बैंक सवारी कर्जा
1: तपाईको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाड़ी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड़ कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैं मधुर। गाडी चढौ सरल, घुमौ गाउँ शहर फरल।
0: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि भरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
5: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्दे
6: हर्दे
5: गर्मीमा नयाँ ट्विक्स रिफ्रेशमेन्ट बार न्युट्रिसन मी

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2077।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्लिक्स
3: हर्लिक्स गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्लिक्स

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लन जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: Colgate Max Fresh, Mintra Bhagao, Tazgi Jagao.
1: Ramu Dai, Pariware Liyera Hinnu Bhayeko Chha Ta. टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनेर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9008857710। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856982 77।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्छन् त डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
8: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
10: रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँचले
2: ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन

0: 20 गते शनिबार मध्याह्न 12 बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैनरपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट पाउ न्युट्रिसन मिक्स
3: चिसो हर्ने।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: 봐서.
1: 굴뚝굴뚝 뛰어 약식 말아마요.
2: 거북거리 빌라키 치소 허니.
1: 하이나 리프레시먼트 성대의 뉴트리션 디나 아요 모섬 시소 허리스코
3: अब सुन्नुहोस् श्री स्टीज रेडियो कथा भाग 2 शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550डी ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587-266 र 553-834

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
4: मम्मी गर्मी भयो के चिसो पिउन,
5: पिउनलाई चिसो उठाउ हरले,
6: हरले गर्मीमा नयाँ ट्रिक,
5: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स,
6: चिसो हरले।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
5: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
7: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
8: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
11: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मम्मी गर्मी भाई के ची सो
1: पियो ना लाई चिसो उठाओ हॉले
2: हॉले
0: गर्मी मनाया तो रिफ्रेशमेंट बा न्यूट्रिशन मीट चिसो हॉले
3: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै
0: खुच्चु खुच्चु पियो या सिस्मा रमायो
2: अब गर्मी लागि चिसो हरे चिसो हरे
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
2: चिसो हरे।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸ್ಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸ್ಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ ಫರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾ ಕೋ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕಾ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ, ಗೇಮಿಂಗ, ಕಾಮ ಹೋಸ್ಯಾ ರಮಾಯಿಲೋ, ಜಾಂ ಸುಕೆ ಜಾಂ, ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕು ಸಾಥ ಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಮೀ ಛೌ ತಪಾಯಿಕು ಬಾಟು ಮಾ, ಚಿಟೋ ಭರ್ಫರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕು ಪೈಲ ರೋಜಾಯ.
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपांगता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजन लाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सदै तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526.
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
11: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98028-59321-061

0: 100, 200, 1000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
1: 1000, 2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061576458779703। मौकाको फाइदा उठाउनुहोस्।

0: ऑयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्म

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: Admission open in

रुपियाँ कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र सबिनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकारले लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको गृहमन्त्री सुदन गुरूङको भनाई। लागू औषधको सरपसार र दुरूपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गरिने। नेपाल पत्रकार महासंघकी स्वर्ण वर्षमा प्रवेश, वर्षभरि विविध कार्यक्रम आयोजना हुने। एमालेसँग तत्काल सहकारी हुने नेकपा संयोजक प्रचण्डको भनाई। वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख। न्यून दृष्टियुक्त नागरिकको उचित सम्बोधन गर्न राष्ट्रिय सभाका सांसदको माग। बिरगन चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते। र नेदरल्याण्डसमा हुने लिग टू श्रृंखलाको लागि नेपाली टोली घोषणा। गण्डकी विश्वविद्यालयको आकर्षक अफर, खेलकुद व्यवस्थापन पढ्ने विद्यार्थीलाई छूट नै छूट। गृहमन्त्री सुदन गुरूङले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको दिवसको अवसरमा आज सन्देश जारी गर्दै उहाँले लागू औषधको ओसार पसार र दुरूपयोग सम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताउनुभयो। अन्तर निकाय समन्वय बढ़ाइनेछ र कानूनी सुधारका काम निरन्तर हुनेछन्। गृहमन्त्रीले भन्नुभएको छ, लागू औषधको सरपसार र दुरूपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने संगठित अपराध पनि भएकाले यसको न्यूनीकरणको लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरूङले बताउनु भएको छ। लागू औषध दुर्व्यसनी मुक्त समाज बनाउन मन्त्रालयले यसको रोकथाम, नियन्त्रण र दुर्व्यसनीमा फँसेकालाई उपचार गरी समाजमा पुनर्स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको गृहमन्त्रीले बताउनु भएको छ। यो सामाजिक चुनौतीको समाधान सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन, तसर्थ स्थानीय समुदायले अगुवाई गर्न र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन नागरिक समाज र संचार माध्यमलाई सामाजिक साझेदारीका लागि समेत पुनः आह्वान गर्दछु, उहाँले सन्देशमा भन्नुभएको छ। यसैबीच दिवसको अवसरमा आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले लागू औषधको उत्पादन, वितरण र उपभोगको श्रृंखला तोड्ने गरी काम भइरहेको स्पष्ट पार्नुभएको छ। लागू औषध उत्पादन रोक्नुपर्छ, मूलमा नै रोकियो भने त्यसपछिका ठाउँका असर कमजोर हुँदै जान्छन्। वितरण रोक्न सक्यौं भने व्यक्तिसम्म पुग्दैन, प्रयोगकर्तालाई प्रयोगबाट निरुत्साहित गर्न सकियो भने ठूलो सफलता हुन्छ, उहाँले भन्नुभएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागू औषध अनुसन्धान र नियन्त्रणतर्फ वार्षिक औषध 4000 मुद्दा दर्ता र 8000 को हारिमा अभियुक्त पक्राउ पर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। चालू आर्थिक वर्षको हालसम्म 5047 लागू औषध मुद्दा दर्ता भएका र सो सम्बन्धी कसुरमा 7725 नेपाली, भारतीय 328 र अन्य 15 गरी 8068 जना पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले लागू औषध राष्ट्रिय सुरक्षा, सामाजिक स्थायित्व, आर्थिक समृद्धि तथा भावी पुस्ताको भविष्यसँग जोड़िएको बहुआयामिक चुनौतीको रूपमा खड़ा भएको बताउनुभयो। सीमापार, अवैध ओसार पसार, संगठित आपराधिक समूहको संलग्नता तथा आधुनिक प्रविधिको दुरूपयोगले सो समस्यालाई थप जटिल बनाउँदै लगेको छ। लागू औषध नियन्त्रण तथा सीमापार ओसार पसार रोकथाममा सशस्त्र प्रहरी निरन्तर क्रियाशील छ, उहाँले भन्नुभएको छ। लागू पदार्थ प्रयोगकर्ता सर्वेक्षण अनुसार सन् 2006 नेपालमा प्रयोगकर्ता 46309 रहेकोमा सन् 2024 आइपुग्दा यो संख्या करिब 1,56,000 पुगेको अनुमान गरिएको छ। कार्यक्रममा लागू औषध दुर्व्यसनीलाई समाजमा पुनर्स्थापना गराउन भूमिका निर्वाह गर्ने विभिन्न संघ संस्थालाई सम्मान गरिएको थियो। सो अवसरमा गृह मन्त्रालयले प्रकाशन गरेको सुरक्षित जीवन जर्नल विमोचन गरिएको थियो। नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापना दिवसको अवसरमा स्वर्ण वर्षको शुभारम्भ गर्दै वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। विक्रमसम्म 2034 साल असार 12 गते स्थापना भएको महासंघ कास्कीले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी 50औं स्थापना दिवस मनाएको हो। कार्यक्रममा महासंघको स्वर्ण वर्षको लोगो समेत सार्वजनिक गरिएको छ। उक्त लोगो आगामी एक वर्षसम्म महासंघले आयोजना गर्ने सबै कार्यक्रमहरूमा प्रयोग गरिने जनाइएको छ। कार्यक्रममा बोल्दै महासंघका सिक्क अध्यक्ष माधव प्रसाद बरालले 50औं वार्षिक उत्सव आगामी असार 12 गते भव्य रूपमा मनाइने र 16 वर्षभरि पत्रकारिता क्षमता अभिवृद्धि तथा संस्थागत विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। अध्यक्ष बरालले कास्कीको पत्रकारिताले देशको सामाजिक तथा राजनैतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै वर्तमान समयमा पत्रकारिता क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो। उहाँले सरकारले ल्याएका केही नीतिका कारण पनि पत्रकारिता क्षेत्रमा समस्या देखिएको धारणा व्यक्त गर्नुभयो। स्थापना दिवसको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङ, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा महासंघका पूर्व अध्यक्षहरू सल्लाहकारसहित कास्कीमा क्रियाशील र महासंघमा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघका सचिव भूपाल गुरूङले गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सदन, सड़क र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताउनु भएको छ। विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश कमिटिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकार्य बारे सकारात्मक वातावरण बनेको बताउनु भएको छ। उहाँले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट आएको निष्कर्ष भएको उल्लेख गर्नुभएको छ। अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकारी आवश्यक भएको छ। सड़कमा पनि सहकारी हुन्छ र आगामी निर्वाचनमा समेत सहकारी हुन्छ उहाँले भन्नुभएको छ। उहाँले तत्कालै पार्टी एकता हुने अवस्था भने नरहेको स्पष्ट पार्दै सहकारीको लागि आवश्यक आधार तयार भएको बताउनुभयो। संयोजक दाहालले पार्टीको आगामी महाधिवेशनले नयाँ राजनैतिक क्रमको शुरूआत गर्ने दावी गर्नुभयो। म जस्तोसुकै क्रम भंग गर्न सक्छु, महाधिवेशनले नयाँ क्रम भंग हुनेछ। प्रचण्डको यो अन्तिम क्रम भंग हो, त्यसका लागि तयार रहनुहोस् उहाँले भन्नुभयो। उहाँले पार्टीप्रतिको प्रतिबद्धता व्यक्त गर्दै आफ्नो अभिव्यक्ति दिनुभएको थियो भने संयोजक दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत आलोचना गर्नुभएको छ। उहाँले सरकारमा गएको 100 दिन नपुग्दै राष्ट्रपाले आफ्नो चरित्र देखाइसकेको दावी पनि गर्नुभयो। सीमा क्षेत्रमा 100 रूपियाँ भन्दा माथिका सामानमा भन्सार लगाउने निर्णय र सुकुम्बासी बस्ती हटाउने कार्यलाई उल्लेख गर्दै उहाँले राष्ट्रपा गरीब, सुकुम्बासी, जनजाति तथा सीमान्तकृत समुदाय विरोधी भएको आरोप लगाउनुभयो। दाहालले वर्तमान सरकार नव उदारवादी र फाँसीवादी शैलीमा अघि बढ़ेको आरोप लगाउँदै गरीब तथा सीमान्तकृत समुदाय विरूद्ध नीति लिएको दावी गर्नुभयो। राष्ट्रपाले प्रदेशसभा र संविधान नै खारेज गर्ने एजेण्डा अघि सारेको आरोप लगाउँदै उहाँले कम्युनिष्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। राष्ट्रिय सभा सदस्य पदम परियारले शहरका विभिन्न स्थानमा पुगेर सांगीतिक प्रस्तुति दिएर आफ्नो जीविका चलाउँदै आएका न्यून दृष्टियुक्त नागरिकको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। आज राष्ट्रिय सभाको बैठकको विशेष समयमा धारणा राख्दै उहाँले न्यून दृष्टियुक्त नागरिकलाई सरकारी संयन्त्रले विभिन्न स्थानबाट पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै उहाँले काम गरी खान पाउने वातावरण तयार गर्न आग्रह गर्नुभयो। न्यून दृष्टियुक्त नागरिकले आफ्नो माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा असन्तुष्टि व्यक्त गर्दै आएको जानकारी दिँदै उहाँले ती समुदायको मानवाधिकारको सम्मान गर्न अनुरोध गर्नुभयो। उहाँले सम्बोधन भइसकेका राजनैतिक मुद्दामा कोही कसैले पनि हात हाल्न नहुने धारणा राख्नुभयो। सांसद उर्मिला अर्यालले बिरगन चिनी कारखाना लगायतका अन्य उद्योग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो। देशव्यापी रूपमा चिनीको माग बढ़दै गएको, आन्तरिक उत्पादन कम रहेको, कालोबजारी हुने गरेको तथ्य पेश गर्दै उहाँले समयमै उचित प्रबन्ध गर्न माग गर्नुभयो। किसानलाई उखुको उचित मूल्य दिन सकेको खण्डमा चिनी उद्योग विस्तार हुन सक्ने र समग्रमा आर्थिक समृद्धिमा योगदान हुने उहाँको धारणा छ। उखु र चिनीको कुल ग्राहस्थ उत्पादनमा 1% योगदान रहेको तथा 1,00,000 नागरिक प्रत्यक्ष रोजगारीमा संलग्न रहेको तथ्य पेश गर्दै सांसद दरियालले नेपालको धरोहरका रूपमा रहेको बिरगन चिनी कारखानालाई बहुदेशीय बनाई सञ्चालनमा ल्याउन माग गर्नुभयो। सांसद रामकुमारी झाँक्रीले भूत प्रभावी कानून बनाएर नागरिकलाई राज्यले कार्यवाही गर्ने तरिका राम्रो नभएको धारणा राख्नुभयो। सड़कमा गीत संगीत प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका नागरिकलाई पक्राउ गर्ने सरकारको कार्य गलत भएको उहाँले तर्क गर्नुभयो। सांसद झाँक्रीले बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति गठन गरेर गत भदौ 23 र 24 गतेको आन्दोलनको छानबिन गर्न माग गर्नुभयो। सांसद पूजा चौधरीले तराई मधेसका विभिन्न जिल्लामा अनियन्त्रित रूपमा भूमिगत पानीको दोहन भइरहेको तथ्य पेश गर्दै पानीको उचित प्रबन्ध गर्न माग गर्नुभयो। देशभरका विभिन्न स्थानमा रहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको उचित प्रबन्ध गर्न माग सम्बोधन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। मोदी गाउँपालिका 6 तिलाहारका 51 वर्षीय जितबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो। अदालतले उनलाई कर्तव्यज्ञान मुद्दामा 25 वर्ष जन्मकैद तथा पटकीय अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। अदालतको फैसला अनुसार विकले विक्रमसम्म 2082 कार्तिक 25 गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो भने प्राप्त प्रमाण बयान तथा परिस्थितिजन्य तथ्यको आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो। मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरण अनुसार विक घटना हुनुभन्दा करिब 2 महिना अघिदेखि जबरजस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए। उक्त मुद्दामा अदालतले तोकिएको 50,000 धरोटी बुझाउन नसकेपछि उनी कारागारमै सजाय भुक्तान गरिरहेका थिए। विककी श्रीमती सीता विकले नै कार्तिक 24 गते धरोटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन्। कार्तिक 25 गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। घटनापछि मृतकी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्य पर्वतमा किटानी जाहेरी दिनुभएको थियो। सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको थियो। अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाण तथा साक्षीहरूको बयानको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्यज्ञान मुद्दा दायर गरेको थियो। अदालतले घटनाको प्रकृति, अभियुक्तको आपराधिक पृष्ठभूमि, प्रस्तुत प्रमाण तथा पटकीय अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ। स्टेप बाई स्टेप सेकेण्डरी स्कूल मासपार पोखरा 7 इन्ट्राक क्लब अफ स्टेप बाई स्टेप पोखरा लेकसाइडको चार्टर सेरोमनी समारोह भव्य रूपमा सम्पन्न भएको छ। रोटरी क्लब अफ पोखरा लेकसाइडको प्रायोजन तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट 3292 अन्तर्गत गठित उक्त क्लबको औपचारिक चार्टर प्रस्तुति विद्यालयको प्राचार्य निर्मला बरारको प्रमुखाधित्यतामा सम्पन्न भएको हो। कार्यक्रममा रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष इन्जिनियर राजेन्द्र लिगल लगायत क्लबका पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा युवाहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, सेवाभाव तथा सकारात्मक परिवर्तनको लागि इन्ट्राक क्लबको भूमिका, उद्देश्य तथा महत्वबारे चर्चा गरिएको थियो। कार्यक्रममा इन्ट्राक क्लब अफ स्टेप बाई स्टेप पोखरा लेकसाइडका लागि नयाँ कार्य समिति समेत गठन गरिएको छ। नवगठित कार्य समितिको अध्यक्षमा राशिका श्रेष्ठ, सचिवमा कशिश छेत्री, उपाध्यक्षमा आयुष पौडेल, सहसचिवमा प्रसन्न पराजुली, कोषाध्यक्षमा साहिल लामिछाने, आईटी हेडमा अनुप गिरी, मीडिया हेडमा सुधा थापा, मुख्य सम्पादकमा गौरव लामिछाने, पब्लिक इमेज प्रमुखमा प्रथम थापा, क्लब सर्भिस निर्देशकमा रिविका गुरूङ, इन्टरनेशनल सर्भिस निर्देशकमा ममता गिरी, सर्जेन्ट एट आर्म्समा सलिना भण्डारी तथा लर्निङ फेसिलिटेटरमा कृष्ण गिरी चयन हुनुभएको छ। कार्यक्रममा रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष राजेन्द्र लिगल, असिस्टेन्ट गवर्नर रमाकान्त बराल, असिस्टेन्ट गवर्नर बाबुराम बराल, रोटरी क्लब अफ पोखरा लेकसाइडका आगामी अध्यक्ष टोपबहादुर थापा, पूर्व अध्यक्ष उपेन्द्र अधिकारी, डाक्टर वीरबहादुर कार्की तथा इन्ट्राक क्लब अफ स्टेप बाई स्टेपका एडभाइजर दीपक गिरीले शुभकामना मन्तव्य व्यक्त गर्दै इन्ट्राक क्लब मार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व, सेवाभाव तथा सहकारीको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले अध्ययनसँगै समाजसेवा, वातावरण संरक्षण तथा मानवीय सेवाको कार्यमा सक्रिय सहभागिता जनाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो। प्रमुख अतिथि विद्यालयकी प्राचार्य निर्मला बरालले इन्ट्राक क्लबको स्थापनाले विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक सेवाप्रतिको उत्तरदायित्व बोध गराउने महत्वपूर्ण माध्यम हुने बताउँदै नवगठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन इन्ट्राक क्लब अफ स्टेप बाई स्टेपकी सचिव कशिश छेत्रीले गर्नुभएको थियो। पोखरा 3 नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा 11 नवागन्तुक विद्यार्थीहरूको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण भएर कक्षा 11 भर्ना भएका म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, माउन्टेनियरिङ र कम्प्युटर साइन्स विषयका विद्यार्थीको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख स्रोत व्यक्ति रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवन पोखराका अध्यक्ष विश्वराज पौडेलले विद्यार्थी जीवन नै भविष्य निर्माणको महत्वपूर्ण आधार भएकोले शुरूदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी अनुशासित ढंगले अध्ययनमा लाग्ने आग्रह गर्नुभयो। उहाँले अहिलेको प्रतिस्पर्धात्मक युगमा शैक्षिक योग्यतासँगै व्यावहारिक सिप, सकारात्मक सोच, नेतृत्व क्षमता र संचार कौशलको विकास अपरिहार्य रहेको बताउनुभयो। होटल तथा पर्यटन क्षेत्र नेपालको लागि उच्च सम्भावना बोकेको क्षेत्र भएकोले यससँग सम्बन्धित विषय रोजेर अध्ययन गर्ने विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट अवसर प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो। गण्डकी प्रदेशमा पर्यटनका विभिन्न गतिविधिहरू बढ़ी हुने हुँदा पढ़ाई पश्चात कामको अवसर प्राप्त गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो। विद्यालयका प्रिन्सिपल सहेन्द्र राज श्रेष्ठले समय सापेक्ष शिक्षालाई परिमार्जित गर्न माउन्ट अन्नपूर्ण हरदम प्रयासरत रहने विचार व्यक्त गर्नुभयो। उहाँले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष जोड़ दिँदै आइरहेको जनाउनुभयो। विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरूङले कक्षा 11 अध्ययन शुरू गर्नु विद्यार्थी जीवनको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण अनुशासन जिम्मेवारी र अवसरबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजन गरिएको बताउनुभयो। उहाँले विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै व्यावहारिक सिपमूलक र व्यक्तित्व विकासका माइण्डफुलनेसका गतिविधिसँगै प्रगतिशील तथा मूल्य मान्यतामा आधारित शिक्षालाई पनि समान प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553 8 34।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यु रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिइएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने यो परियोजनाले देशका तीनवटा प्रदेशका चारवटा जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मध्य प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट तथा लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभएको छ। आयोजना अवधिभर झण्डै 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य छ। यसका साथै 10,000 हेक्टेयर भूमिमा जलवायु अनुकूल प्रविधि अप्नाएर धानखेती व्यवस्थापन गर्ने उद्देश्य छ। धितोपत्र बजारका शेयर कारोबार माफक नेप्से परिसूचक आज झिनो अङ्कले ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 2 अङ्कले ओह्रालो लागेर 2,649.51 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.55 अङ्कले ओह्रालो लागेर 457.68 पुगेको छ। कुल 359 कम्पनीको 77,27,649 किता सेयर 3,94,58,4,552 मूल्यमा खरिद बिक्री भएको छ। कारोबारको आधारमा ग्लोबल आईएमई ब्याङ्कको डिभेन्चर शीर्ष स्थानमा रहेको छ। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यही अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकुर्नेले गर्मीका कारण स्वास्थ्य जोखिम बढ़ेकोले उच्च सतर्कता अप्नाइएको र अस्पतालमा थप स्वास्थ्यकर्मी परिचालन गरिने बताउनु भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाको लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15-सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित 3 र नामिबिया 22 अंकसहित 7 स्थानमा छ। नेपाली टोलीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल बुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलचन झा, करण केसी, सम्पाल कामी, नन्दन यादव, ललित राजवंशी, भीमसार्की, अर्जुन साउद र विनोद भण्डारी रहनु भएको छ। यस्तै वैकल्पिक खेलाड़ीमा सन्दीप जोरा, साहब आलम, हेमन्त दामी, आकाश चन्द र युवराज खत्री रहनु भएको छ। कक्षा 12 नतिजा प्रकाशित भएसँगै उच्च शिक्षाको नयाँ गन्तव्य खोजिरहेका विद्यार्थीको लागि गण्डकी विश्वविद्यालयले विशेष अवसर ल्याएको छ। नेपालमै पहिलोपटक सञ्चालनमा आएको स्नातक तहको खेलकुद व्यवस्थापन बीएसएम कार्यक्रममा भर्ना हुने विद्यार्थीको लागि विश्वविद्यालयले विभिन्न प्रकारका छात्रवृत्ति तथा शुल्क छूटको व्यवस्था गरेको हो। खेलकुद क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवामाझ गण्डकी विश्वविद्यालयको बीएसएम कार्यक्रम पछिल्ला वर्षहरूमा आकर्षणको केन्द्र बन्दै गएको छ। आधुनिक पाठ्यक्रम, व्यावहारिक शिक्षण र अन्तर्राष्ट्रिय स्तरको खेल व्यवस्थापनमा केन्द्रित अध्ययनको कारण यो कार्यक्रम नेपालमै फरक पहिचान बनाउन सफल भएको छ। गण्डकी विश्वविद्यालयले खेलकुद शिक्षालाई आफ्नो प्राथमिकता मध्ये एक बनाउँदै आएको छ। खेलकुदलाई केवल प्रतिस्पर्धामा सीमित नराखी व्यवस्थापन, नेतृत्व, आयोजना र खेल उद्योगसँग जोड्ने उद्देश्यका साथ तयार गरिएको यो कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक करियरको नयाँ ढोका खोल्ने विश्वास विश्वविद्यालयको छ। विश्वविद्यालयका खेलकुद विषयमा प्राध्यापक रहनुभएका सोनाम लामाका अनुसार 4 वर्ष पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरका रंगशाला, तालिम केन्द्र, खेल एकाडेमी, खेलकुद प्रतियोगिता सञ्चालन, खेल मार्केटिङ, खेल पर्यटन, खेल नीति तथा प्रशासन लगायतका विषय समेटिएका छन्। यसले विद्यार्थीलाई व्यावहारिक र सैद्धान्तिक दुवै पक्षमा सक्षम बनाउने लक्ष्य राखिएको छ। विश्वविद्यालयका खेलकुद विषयका प्राध्यापक सोनाम लामाका अनुसार विश्वभर खेलकुद व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्तिको माग तीव्र रूपमा बढ़िरहेकोले नेपालमा खेलकुद विषयको तीव्रतर माग बढ़दै गएको बताउनु भएको छ। नेपालमा समयको क्रमसँगै विभिन्न फ्रेन्चाइज लीग अन्तर्राष्ट्रिय प्रतियोगिता तथा खेल पर्यटन विस्तारसँगै योग्य खेल व्यवस्थापकको आवश्यकता बढ़दै गएकोले खेलकुद विषयको सान्दर्भिकता समेत बढ़दै गएको उहाँको भनाइरहेको छ। यसै क्रममा गण्डकी विश्वविद्यालयले विद्यार्थीको लागि नयाँ भर्ना अभियानमा विभिन्न छुटका कार्यक्रम समेत ल्याएको छ। पोखरा क्रिकेट एकाडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ ब्राउन्डिज छात्र छात्र अन्तर्विद्यालय 2020 क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराई माविले उपाधि जितेका छन्। पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराईले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस समाचारका मुख्य शीर्षकहरू। सरकारले लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको गृहमन्त्री सुदन गुरूङको भनाई। लागू औषधको ओसार पसार र दुरूपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गरिने। नेपाल पत्रकार महासंघ कास्की स्वर्ण वर्षमा प्रवेश, वर्षभरि विविध कार्यक्रम आयोजना हुने। एमालेसँग तत्काल सहकारी हुने नेकपाका संयोजक प्रचण्डको भनाई। वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख। न्यून दृष्टियुक्त नागरिकको उचित सम्बोधन गर्न राष्ट्रिय सभाका सांसदको माग। बिरगन चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते। र नेदरल्याण्डमा हुने लीग टू श्रृंखलाको लागि नेपाली टोली घोषणा। गण्डकी विश्वविद्यालयको आकर्षक अफर, खेलकुद व्यवस्थापन पढ्ने विद्यार्थीलाई छुट नै छुट। प्राविधिक मित्र सविनसँगै राजारामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 0165-72-648-579-849।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका सुन्नु भएन?
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्छन् त डाक्टर?
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 0161-433-342-433-640।
9: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
11: हाम्रो वन हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
12: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
12: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
12: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
13: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
13: शशिधर, अनि तिमी नि?
14: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
13: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
13: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा। फोन 061-50-50-78-50-51-33 र 576-458।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
16: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा। फेवा थ्रीटी,
15: अनुभव एकै ठाउँमा।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान।

0: समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरानौ, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9850-27-29।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाह कर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-005-36।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौँ।
3: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: phone points sanga sada rewarded.
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Finke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: हजुर सुन्नुस् न खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपीडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
3: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिन कि क्या हो
8: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक। यति बेला साँझको 7 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 93.4
8: साताभरिको शेयर बजारको उतार चढाव, कसको कति कारोबार,
4: सम्पूर्ण जानकारीका लागि
8: कार्यक्रम शेयर बजार
4: हरेक शुक्रबार साँझ 7 बजे सुन्न नभुल्नुहोला।
9: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ शुभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईंलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ, एफपीओ, हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा प्रस्तुत गर्दछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म भएको बजारमा 5 दिन नै शेयर बजार घटेको छ। जस अनुसार साताको पहिलो कारोबारको दिन सोमबार 1.46 अंक, मंगलबार 26.16 अंक, बुधबार 14.45 अंक र बिहीबार 8.50 अंकले घटेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक 2 अंकले घटेर 2649.51 बिन्दुमा झरेको हो। आज नेप्से घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। आज 359 कम्पनीको 77,27,649 किता शेयर खरिद बिक्री हुँदा 3,94,58,04,000 रूपियाँ बराबरको कारोबार भएको हो। यसअघि हिजो बिहीबार जम्मा 2,83 करोड़ रूपियाँ माथिको कारोबार भएको थियो। त्यसअघि बुधबार 4,41 करोड़, मंगलबार 4,36 करोड़ र सोमबार 4,42 करोड़ रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिएर मर्ज भई यही असार 26 गतेदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका छन्। एकीकृत कारोबारको अन्तिम तयारीका लागि असार 25 गते एक दिन दुवै वित्तीय संस्थाका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने असार 26 गतेदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहने जानकारी दिएको छ। श्रोताबिन तपाईँ अहिले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण सेयर, आईपीओ, हकप्रद र लिलामी सेयरहरूको बारेमा जानकारी गराउँदछौ। नवीन बैंकले 44,000 बढ़ी किता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले 44,037 किता संस्थापक सेयर बिक्रीमा राखेको हो। यस्तै नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाले करिब 2,00,000 किता सेयर बिक्रीमा राखेको छ। कम्पनीले 7 जना संस्थापक सदस्यहरूको नाममा रहेको 1,72,634 किता सेयर बिक्रीमा राखेको हो। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले करिब 19,00,000 किता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आज सूचना जारी गरेर 18,29,241 किता सेयर बिक्रीमा राखेको जनाएको छ। यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूका लागि 35 दिनको सूचना जारी गरिएको भए पनि उक्त सेयरमा आवेदन नपरेकाले आम रूपमा सबैले खरिद गर्न पाउने गरी 7 दिनको सूचना जारी गरेर उक्त सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार 1 कम्पनीको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण सेयरधनीहरूमा वितरण गरिएको 18,75,000 किता संस्थापकहरूले लगानी गरेको 75,00,000 किता गरेर जम्मा 93,75,000 किता साधारण सेयर सूचीकृत गराएको हो। यस्तै सर्वोत्तम पेन्स इण्डस्ट्री लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले गत जेठ 28 गतेदेखि असार 2 गतेसम्म सर्वसाधारणका लागि प्रतिकिता 100 रूपियाँ अंकित मूल्यका कुल 7,05,500 किता सेयर निष्कासन गरेको थियो। माघ भन्दा बढ़ी आवेदन परेका कारण गोला प्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो। युनाइटेड अजोर्ड इन्सुरेन्सले लाभांश घोषणा गरेको छ। इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीको 4.28% बोनस सेयर र सोको कर परियोजनार्थ 0.22% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। इन्सुरेन्सको चुक्ता पुँजी 2,31,00,000,000 रूपियाँ रहेको छ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई विगतका आर्थिक वर्षहरूको बाँकी रहेको नगद लाभांश यथाशीघ्र बुझिदिन आग्रह गरेको छ। बैंकले सार्वजनिक गरेको सूचना अनुसार गरिमा विकास बैंक तथा यसमा गाभिनु अघि संसारमा रहेका निलगिरी विकास बैंक लिमिटेड, सुभेच्छा विकास बैंक लिमिटेड र सहारा विकास बैंक लिमिटेडका आर्थिक वर्ष 2066-67 देखि 2073-74 सम्मका वार्षिक साधारण सभाबाट पारित नगद लाभांश मध्ये केही सेयरधनीले हालसम्म आफ्नो रकम दावी नगरेको पाइएको छ। बैंकले सूचना प्रकाशित गरी बाँकी लाभांश रकम बुझिन सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको हो। अवश्य नै गतिविधिहरू सहित आजलाई सेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा सेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपालमै बिदा हुन्छु। नमस्कार।

0: फ्रिस्टल आइबिएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-0611.
1: Saathiyo, plus two pani sakyo. अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्रीटेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
1: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
12: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
11: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
12: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
4: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।
13: हेलो
14: हजुर नमस्कार।
13: हेलो
14: नमस्कार काका सुन्नु भएन?
13: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
14: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: महत्वपूर्ण पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गर्दछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड

0: इन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061577007 97 623 36 817।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाई बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा,
6: तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-9972-77।
8: कोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको बेडसाइट अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
3: तन्ना आजै फेरि हाल्नुहोस्।
4: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: Radio Annapurna 93.4.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165 73 163 582 844, वेबसाइट www.lagrandi.edu.np।
5: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
5: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
5: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 0165 50 78 50 51 33 र 576 458।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5 76 458 5 77 903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
10: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: ಮೋಹನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 9853559928. विजिट www.landmarknepal.com.
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा.
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म.
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा. फोन 061-587-266 र 553-8-34.

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: ई सेवा नै इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न ICU सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648, 572-849।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
9: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला सर आजको पास त उतै होला सर
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भन मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856048082 9461482

SS5, Nepal's number one brand. नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै रासोपाको महाधिवेशन समापन, उपसभापतिमा सोभिता गौतम र महामन्त्रीमा विपिन आचार्य।
1: अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका छन्।
0: राजनीति शास्त्रीको दृष्टिकोणमा कस्तो रह्यो रासोपाको प्रथम महाधिवेशन?
2: उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, सबै सकिएपछि बसेर खेलाउन सकिए होला, तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ मेरो दिमागमा त केही पनि आ छैन।
0: सुचेता प्याकुरेलसँगको कुराकानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार आएका दुईवटा ठूला भूकम्पमा परि करिब 600 जनाको मृत्यु भएको थाहा हुन आएको बताएकी छन्। उनले करिब 3000 मानिसहरू घाइते भएका र सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूको नियन्त्रण सेनाले लिइरहेको बताएकी छन्। संयुक्त राष्ट्र संघले 1000 भन्दा बढ़ी अन्तर्राष्ट्रिय खोजी तथा उद्धार कर्मीहरू परिचालित रहेको जनाएको छ। बीबीसीका जो इन उड भन्छन्, कैयौं उद्धार कर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धार कर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो इन उडको भनाई। भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपतकालको घोषणा गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उपविदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ

0: लक्षित देखिन्छ जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढ़ेको बाढ़ी र पहिरोको जोखिममा जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकैपटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सविता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौं।
2: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
1: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएका रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
2: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्तै हुन लागिसक्यो। 29-59 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पुरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
1: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
2: सुरुदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र शुरू भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
1: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नुभयो त्यस्तो संक्षेपमा?
2: यो राष्ट्रपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देख्यो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
1: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। रासोपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
3: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मेको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला, त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ। अहिले यो महाधिवेशनमा एकदम केयोटिक भन्छ नि अङ्ग्रेजीमा, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेछ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको चाहिँ पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो त्यस्तो पनि भान परिरहेछ। दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर एप विड्र गर्ने
4: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
3: किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
4: छ। तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
3: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 को दशकको गन्धहरू आउँछ कि त्यसमा।
4: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
3: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई ट्याक्स गर्छ त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार छ त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुष्ट गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाढ्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुष्ट गरिरहनु भएको छ। भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुष्ट गरिरहनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेछ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेज चाहिँ राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुने त देखेको छैन।
4: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामी छ नि जो पहिलेदेखि रासोपा स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
3: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अब त्यो प्रदेश सभा खारेज गर्ने प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने जस्तो खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानुहोस् तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बालनजीले, अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन। यो त के हो के हो कि, यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन, वान कन्सेप्ट, वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सरपष्ट कसरी के भन्ने कसरी के भन्ने देखायो कि,
4: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो।
3: प्रश्न केही पनि क्लियर छैन कि, केही पनि क्लियर छैन।
4: अब अर्को पक्ष पनि, उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ, महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
3: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनु पर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए, र अहिले राष्ट्रपामा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने जस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने, कोट अनकोट फिमेल होइन, त्यो त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने त्यस्तो खालको पद्धति देखिरहेको छ।
4: अब अन्त्यमा चाहिँ प्याकुरेलजी, हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौं, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
3: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर खेलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर, अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनु। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाएर गराएमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि त मेरो दिमागमा त केही पनि आएको छैन।
1: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
0: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
6: यति बेला रातिको 9 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार नमस्कार राति नौ अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र सबिनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। राजसभा पदाधिकारीमा असीम बाहेक सबै रविपक्षकै निर्वाचित, नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ। कास्कीमा लागू औषध विरूद्धको सप्ताहव्यापी अभियान सम्पन्न, यो वर्ष तीन वर्ष यताकै सबैभन्दा धेरै लागू औषध बरामद। नेपाल पत्रकार महासंघ कास्की स्वर्ण वर्षमा प्रवेश, वर्षभरि विविध कार्यक्रम आयोजना हुने। एमालेसँग तत्काल सहकारी हुने नेकपा संयोजक प्रचण्डको भनाई, वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख। न्यून दृष्टियुक्त नागरिकको उचित सम्बोधन गर्न राष्ट्रिय सभाका सांसदको माग, बीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते। र नेदरल्याण्डसमा नै लीग टू श्रृंखलाको लागि नेपाली टोली घोषणा। गण्डकी विश्वविद्यालयको आकर्षक अफर, खेलकुद व्यवस्थापन पढ्ने विद्यार्थीलाई छुट नै छुट। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका पदाधिकारीमा असीम शाह बाहेक सबै सभापति रवि लामिछानेको पक्षकै नेता निर्वाचित हुनुभएको छ। राज्यसभा विधान अनुसार पदाधिकारीमा छ पदको लागि निर्वाचन हुने व्यवस्था छ, जस अनुसार उपसभापतिमा महिलासहित दुई, महामन्त्री एक र सहमहामन्त्रीमा एक महिलासहित निर्वाचन भएको थियो। पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन भएको थियो। नवनिर्वाचित केन्द्रीय सदस्यबाटै पदाधिकारी निर्वाचित भएका हुन्। खुलातर्फ उपसभापतिमा बिहिबार नै डाक्टर सोनी मगले निर्विरोध निर्वाचित हुनुभएको थियो। अर्थमन्त्री समेत रहनुभएका वागले सभापति लामिछाने पक्षकी नेता हुनुहुन्छ। सभापति लामिछानेले सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास गर्नुभएको थियो, तर त्यसमा सहमति नजुटेपछि आज निर्वाचन भएको थियो। महिलातर्फ उपसभापतिमा सुविता गौतम निर्वाचित हुनुभएको छ। कानून मन्त्री समेत रहनुभएको गौतम सभापति लामिछाने पक्षकी नेता हुनुहुन्छ। शुक्रबार साँझ सम्पन्न निर्वाचन परिणाम अनुसार उपसभापतिमा डाक्टर तोसीमा कार्कीले प्रतिस्पर्धा गर्नुभएको थियो। उहाँ पछिल्लो समय प्रधानमन्त्री बालेन शाह निकट रहेको राष्ट्रपति नेताहरू बताउँछन्। यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। उहाँको राष्ट्रपति स्थापना भन्दा अघिदेखि नै लामिछानेसँग निकट सम्बन्ध रहेको छ। उहाँ राष्ट्रपति संस्थापक सदस्य पनि हुनुहुन्छ। यसअघि उहाँ सहमहामन्त्री हुनुहुन्थ्यो। महामन्त्रीमा मनिष झार, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गर्नुभएको थियो। ढकाल र कार्की प्रधानमन्त्री बालेन्द्र शाह पक्षका नेता हुनुहुन्छ। राज्यसभाका संस्थापन कालकै सदस्य रहनुभएका झाको पछिल्लो समय सभापति लामिछानेसँग केही दूरी बनेको थियो। त्यस्तै सहमहामन्त्रीमा खुल्लातर्फ हरि ढकाल र असीम शाह निर्वाचित हुनुभएको छ। ढकाल लामिछाने पक्षका हुनुहुन्छ भने शाह प्रधानमन्त्री बालेन पक्षका हुनुहुन्छ। शाह प्रधानमन्त्री बालेनको राजनैतिक सल्लाहकार हुनुहुन्छ। सहमहामन्त्रीको लागि खुल्लातर्फ रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले प्रतिस्पर्धा गर्नुभएको थियो। महिलातर्फ सहमहामन्त्रीमा निशा डाङ्गी निर्वाचित हुनुभएको छ। उहाँले 737 मत प्राप्त गर्नुभयो। उहाँ सभापति लामिछाने पछिकै नेता हुनुहुन्छ। महिलातर्फ सहमहामन्त्रीमा रीमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनी कुमारी चौधरीले प्रतिस्पर्धा गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ आज नै गरिसक्नु भएको छ। कास्कीमा लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध सञ्चालन गरिएको सप्ताहव्यापी अभियान आज प्रभात फेरी तथा समापन समारोहसँगै सम्पन्न भएको छ। अभियानका क्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 जिल्लामा विगत तीन वर्ष यताकै सबैभन्दा धेरै लागू औषध बरामद भएको छ भने लागू औषध सम्बन्धी मुद्दा, पक्राउ र नियन्त्रणका घटना पनि उल्लेखनीय रूपमा बढ़ेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा पोखरामा क्रियाशील सरकारी र गैर सरकारी संस्थाको समन्वयमा सञ्चालन गरिएको अभियान अन्तर्राष्ट्रिय लागू औषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्ध दिवसको अवसरमा लागू औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौं भन्ने नाराका साथ मनाइएको हो। अभियानको समापनको अवसरमा मानव अधिकार चोकबाट शुरू भएको प्रभात फेरी चिप्लेडुङ्गा निउरोड हुँदै पोखरा सभागृहमा पुगेको थियो। त्यसपछि आयोजित समापन समारोहलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले औपचारिक रूपमा अभियान समाप्त भए पनि लागू औषध विरूद्धको प्रशासनिक तथा सामाजिक अभियान निरन्तर जारी रहने स्पष्ट पार्नुभयो। उहाँले लागू औषध नियन्त्रणको लागि युवाहरूलाई कुलतमा फस्न नदिन सामाजिक सचेतना अभिवृद्धि अवैध कारोबारमाथि प्रभावकारी नियन्त्रण र कानूनी कार्यवाही तथा कुलतमा परिसकेकालाई पुनर्स्थापना केन्द्र मार्फत समाजमा पुनर्स्थापित गर्ने कार्यलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। प्रमुख जिल्लाधिकारी गुरूङले लागू औषध नियन्त्रण केवल सुरक्षा निकायको जिम्मेवारी नभई राज्यका निकाय पुनर्स्थापना केन्द्र मानवाधिकार कर्मी सामाजिक संघ संस्था नागरिक समाज तथा आम नागरिक बीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले प्रत्येक व्यक्ति र परिवार स्वयं सचेत हुनुपर्नेमा जोड़ दिँदै अभियान सफल बनाउन योगदान पुर्याउने सुरक्षा निकाय संचार माध्यम पुनर्स्थापना केन्द्र तथा विभिन्न संघ संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाँले कास्की प्रशासनले आगामी दिनमा पनि लागू औषध विरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समारोहमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जिल्लाको पछिल्लो अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा हालसम्म लागू औषध सम्बन्धी 120 मुद्दा दर्ता भएको जानकारी दिनुभयो। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 25 बढ़ी रहेको उहाँले बताउनुभएको छ। उहाँका अनुसार यो अवधिमा 9 विदेशी नागरिक 188 जना पक्राउ परेका छन्। साथै विगत 3 वर्षको अभिलेख अनुसार चालू आर्थिक वर्षमा कास्कीमा सबैभन्दा बढ़ी लागू औषध बरामद भएको प्रहरीको तथ्याङ्कले देखाएको उहाँले बताउनुभएको छ। एसपी कार्कीले सप्ताहव्यापी अभियानकै अवधिमा जिल्लाका विभिन्न नाका तथा चेकिङ पोइन्टबाट 19 नियन्त्रणमा लिई 3 मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो। उहाँले सार्वजनिक सवारी साधनका केही चालकले समेत लागू औषध सेवन गरेर सवारी चलाइरहेको भेटिएको भन्दै यसलाई अत्यन्तै गम्भीर र चिन्ताजनक प्रवृत्तिका रूपमा उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै रिकभरी नेपाल कास्कीका शिवनी उपानेले जिल्लामा लागू औषधको समस्या दिन प्रतिदिन जटिल बन्दै गएको बताउनुभयो। उहाँले नियन्त्रणका लागि सरकारी तथा सामाजिक क्षेत्रबाट चालिएका प्रयास सकारात्मक भए पनि अझ प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले लागू औषधको कुलतले डाक्टर इन्जिनियर वकिल जस्ता पेसामा जाने तयारी गरिरहेका शिक्षित युवाको भविष्य समेत बर्बाद पारिरहेको उल्लेख गर्दै परिवारको एक सदस्य कुलतमा फस्दा त्यसको असर सिंहको परिवारले भोग्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो। कार्यक्रम सञ्चालन गर्दै कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले लागू औषध नियन्त्रणका लागि प्रहरीको कार्यवाही मात्र पर्याप्त नहुने बताउँदै सामाजिक चेतना विस्तार कानूनको प्रभावकारी कार्यान्वयन र सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले चिकित्सकको स्वीकृति बिना प्रतिबन्धित लागू औषध जन्य औषधि बिक्री वितरण गर्ने एक फार्मेसी संचालकलाई पक्राउ गरी थप अनुसन्धान तथा कानूनी परीक्षा अघि बढ़ाइएको जानकारी समेत दिनुभयो। समापन कार्यक्रममा विभिन्न सरकारी निकाय सुरक्षा निकाय संचारकर्मी पोखरामा संचालित पुनर्स्थापना केन्द्रका प्रमुख तथा प्रतिनिधि सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अभियानको क्रममा सचेतनामूलक कार्यक्रम अन्तर्क्रिया समन्वय बैठक तथा प्रभात फेरी लगायतका गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापना दिवसको अवसरमा 16 वर्षको शुभारम्भ गर्दै वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। विक्रमसम्म 2034 साल असार 12 गते स्थापना भएको महासंघ कास्कीले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी 50 स्थापना दिवस मनाएको हो। कार्यक्रममा महासंघको 16 वर्षको लोगो समेत सार्वजनिक गरिएको छ। उक्त लोगो आगामी 1 वर्षसम्म महासंघले आयोजना गर्ने सबै कार्यक्रमहरूमा प्रयोग गरिने जनाइएको छ। कार्यक्रममा बोल्दै महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले 50 वार्षिकोत्सव आगामी असार 12 गते भव्य रूपमा मनाइने र 16 वर्षभरि पत्रकारिता क्षमता अभिवृद्धि तथा संस्थागत विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। अध्यक्ष बरालले कास्कीको पत्रकारिताले देशको सामाजिक तथा राजनैतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै वर्तमान समयमा पत्रकारिता क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो। उहाँले सरकारले ल्याएका केही नीतिको कारण पनि पत्रकारिता क्षेत्रमा समस्या देखिएको धारणा व्यक्त गर्नुभयो। स्थापना दिवसको कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ विभिन्न संघ संस्थाका प्रतिनिधि तथा महासंघका पूर्व अध्यक्षहरू सल्लाहकारसहित कास्कीमा क्रियाशील र महासंघमा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन महासंघका सचिव भूपाल गुरूङले गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सदन सड़क र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताउनुभएको छ। विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश कमिटिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकारीबारे सकारात्मक वातावरण बनेको बताउनुभयो। उहाँले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट आएको निष्कर्ष भएको उल्लेख गर्नुभएको छ। अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ। सड़कमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत सहकार्य हुनेछ उहाँले भन्नुभएको छ। उहाँले तत्कालै पार्टी एकता हुने अवस्था भने नरहेको स्पष्ट पार्दै सहकार्यको लागि आवश्यक आधार तयार भएको बताउनुभयो। संयोजक दाहालले पार्टीको आगामी महाधिवेशनले नयाँ राजनीतिक क्रमको शुरूआत गर्ने दावी गर्नुभयो। म जस्तो सुकै क्रम भंग गर्न सक्छु, महाधिवेशनले नयाँ क्रम भंग हुनेछ। प्रचण्डको यो अन्तिम क्रम भंग हो, त्यसका लागि तयार रहनुहोस्, उहाँले भन्नुभएको छ। संयोजक दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको समेत आलोचना गर्नुभयो। उहाँले सरकारमा गएको 100 दिन नपुग्दै राष्ट्रपाले आफ्नो चरित्र देखाइसकेको दावी गर्नुभयो। सीमा क्षेत्रमा 100 रूपियाँ भन्दा माथिका सामानमा भन्सार लगाउने निर्णय र सुकुम्बासी बस्ती हटाउने कार्यलाई उल्लेख गर्दै उहाँले राष्ट्रपा गरीब सुकुम्बासी जनजाति तथा सीमान्तकृत समुदाय विरोधी भएको आरोप लगाउनुभयो। दाहालले वर्तमान सरकार नवउदारवादी र फाँसीवादी शैलीमा अघि बढ़ेको आरोप लगाउँदै गरीब तथा सीमान्तकृत समुदाय विरूद्ध नीति लिएको दावी गर्नुभयो। राष्ट्रपाले प्रदेशसभा र संविधान नै खारेज गर्ने एजेण्डा अघि सारेको आरोप लगाउँदै उहाँले कम्युनिष्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। राष्ट्रिय सभा सदस्य पदम परियारले शहरका विभिन्न स्थानमा पुगेर सांगीतिक प्रस्तुति दिएर आफ्नो जीविका चलाउँदै आएका न्यून दृष्टियुक्त नागरिकको सम्मान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको आजको बैठकको विशेष समयमा धारणा राख्दै उहाँले न्यून दृष्टियुक्त नागरिकलाई सरकारी संयन्त्रले विभिन्न स्थानबाट पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै काम गरी खान पाउने वातावरण तयार पार्न आग्रह गर्नुभयो। न्यून दृष्टियुक्त नागरिकले आफ्ना माग सम्बोधन गर्न माग गर्दै माइतीगढ़ मण्डलामा असन्तुष्टि व्यक्त गर्दै आएको जानकारी दिँदै उहाँले ती समुदायको मानवाधिकारको सम्मान गर्न अनुरोध गर्नुभयो। उहाँले सम्बोधन भइसकेका राजनीतिक मुद्दामा कोही कसैले पनि हात हाल्न नहुने धारणा राख्नुभयो। सांसद उर्मिला अर्यालले बिरगन चिनी कारखाना लगायतका अन्य उद्योग सञ्चालनमा ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। देशव्यापी रूपमा चिनीको माग बढ़दै गएको, आन्तरिक उत्पादन कम रहेको, कालोबजारी हुने गरेको तथ्य पेश गर्दै उहाँले समयमै उचित प्रबन्ध गर्न माग गर्नुभयो। किसानलाई उखुको उचित मूल्य दिन सकेको खण्डमा चिनी उद्योग विस्तार हुन सक्ने र समग्रमा आर्थिक समृद्धिमा योगदान हुने उहाँको धारणा छ। उखु र चिनीको कुल ग्राहस्थ उत्पादनमा 1% योगदान रहेको तथा 1,00,000 नागरिक प्रत्यक्ष रोजगारीमा संलग्न रहेको तथ्य पेश गर्दै सांसद अर्यालले नेपालको धरोहरको रूपमा रहेको बिरगन चिनी कारखानालाई बहुद्देश्यीय बनाई सञ्चालनमा ल्याउन माग गर्नुभयो। सांसद रामकुमारी झाँक्रीले भूत प्रभावी कानून बनाएर नागरिकलाई राज्यले कार्यवाही गर्ने तरिका राम्रो नभएको धारणा राख्नुभयो। सड़कमा गीत संगीत प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका नागरिकलाई पक्राउ गर्ने सरकारको कार्य गलत भएको उहाँले तर्क गर्नुभयो। सांसद झाँक्रीले बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति गठन गरेर गत भदौ 23 र 24 गतेको आन्दोलनको छानबिन गर्न माग गर्नुभयो। सांसद पूजा चौधरीले तराई मधेसका विभिन्न जिल्लामा अनियन्त्रित रूपमा भूमिगत पानीको दोहन भइरहेको तथ्य पेश गर्दै पानीको उचित प्रबन्ध गर्न माग गर्नुभयो। देशभरका विभिन्न स्थानमा रहेका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको उचित प्रबन्ध गर्न माग सम्बोधन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। मोदी गाउँपालिका 6 तिलहारका 51 वर्षीय जितबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विगललाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो। अदालतले उनलाई कर्तव्यज्ञान मुद्दामा 25 वर्ष जन्मकै तथा पटकीय अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। अदालतको फैसला अनुसार विकले विक्रमसम्म 2082 कार्तिक 25 गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो भने प्राप्त प्रमाण बयान तथा परिस्थितिजन्य तथ्यको आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो। मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरण अनुसार विक घटना आउनुभन्दा करिब 2 महिना अघिदेखि जबरजस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए। उक्त मुद्दामा अदालतले तोकिएको 50,000 धरोटी बुझाउन नसकेपछि उनी कारागारमै सजाय भुक्तान गरिरहेका थिए। विकी श्रीमती सीता विकले नै कार्तिक 24 गते धरोटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन्। कार्तिक 25 गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। घटनापछि मृतकी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको थियो। अनुसन्धानका क्रममा संकलन गरिएको प्रमाण तथा साक्षीहरूको बयानको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्यज्ञान मुद्दा दायर गरेको थियो। अदालतले घटनाको प्रकृति, अभियुक्तको आपराधिक पृष्ठभूमि, प्रस्तुत प्रमाण तथा पटकीय अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ। पोखराती नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले कक्षा 11 का नवागन्तुक विद्यार्थीहरूको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आज गरेको छ। माध्यमिक शिक्षा परीक्षा एसई उत्तीर्ण भएर कक्षा 11 मा भर्ना भएका म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, माउन्टेनियरिङ र कम्प्युटर साइन्स विषयका विद्यार्थीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख श्रोत व्यक्ति रेस्टुरेन्ट एण्ड बार एसोसिएशन पोखरा रेवानका अध्यक्ष विश्वराज पौडेलले विद्यार्थी जीवन नै भविष्य निर्माणको महत्वपूर्ण आधार भएकोले शुरूदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी अनुशासित ढंगले अध्ययनमा लाग्न आग्रह गर्नुभयो। उहाँले अहिलेको प्रतिस्पर्धात्मक युगमा शैक्षिक योग्यतासँगै व्यावहारिक सिप, सकारात्मक सोच, नेतृत्व क्षमता र संचार कौशलको विकास अपरिहार्य रहेको बताउनुभयो। होटल तथा पर्यटन क्षेत्र नेपालको लागि उच्च सम्भावना बोकेको क्षेत्र भएकाले यससँग सम्बन्धित विषय रोजेर अध्ययन गर्ने विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट अवसर प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो। गण्डकी प्रदेशमा पर्यटनका विभिन्न गतिविधिहरू बढ़ी हुने हुँदा पढ़ाई पश्चात कामको अवसर प्राप्त गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो। विद्यालयका प्रिन्सिपल सहेन्द्र राज श्रेष्ठले समय सापेक्ष शिक्षालाई परिमार्जित गर्न माउन्ट अन्नपूर्ण हरदम प्रयासरत रहने विचार व्यक्त गर्नुभयो। उहाँले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष जोड़ दिँदै आइरहेको जनाउनुभयो। विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरूङले कक्षा एघारमा अध्ययन शुरू गर्नु विद्यार्थी जीवनको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, जिम्मेवारी र अवसरबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै व्यावहारिक, सिपमूलक र व्यक्तित्व विकासका, माइन्ड फुलनेसका गतिविधिसँगै प्रगतिशील तथा मूल्य मान्यतामा आधारित शिक्षालाई पनि समान प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।
4: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
7: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र
3: बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथरोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिइएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखिएको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम आयोजना गरेर यो बारेमा जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्ववादरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिको लागि सञ्चालन हुने यो परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मध्य प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट तथा लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभएको छ। आयोजना अवधिभर झण्डै 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य छ। यसका साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूल प्रविधि अप्नाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ। धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 2 अङ्कले ओह्रालो लागेर 2,649.51 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 0.55 अङ्कले ओह्रालो लागेर 457.68 पुगेको छ। कुल 359 कम्पनीको 77,27,649 कित्ता शेयर 3,94,58,4,552 मूल्यमा खरिद बिक्री भएको छ। कारोबारको आधारमा ग्लोबल आईएमई ब्याङ्कको डिभेन्चर 2086/87 शीर्ष स्थानमा रहेको छ। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नोले गर्मीका कारण स्वास्थ्य जोखिम बढ़ेकाले उच्च सतर्कता अप्नाइएको र अस्पतालमा थप स्वास्थ्यकर्मी परिचालन गरिने बताउनु भएको छ। यस्तै संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टिलले यूरोपको यो प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुका गएको 7.2 र 7.5 म्याग्निच्युडको भूकम्पले राजधानी काराकास सहित ला ग्वाइया राज्यमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाको लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 हुने प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। आठवटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा छ। नेपाली टोलीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल बोर्तेल, आसिफ शेख, शान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनोद भण्डारी रहनु भएको छ। यस्तै वैकल्पिक खेलाड़ीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहनु भएको छ। कक्षा 12 को नतिजा प्रकाशित भएसँगै उच्च शिक्षाको नयाँ गन्तव्य खोजिरहेका विद्यार्थीको लागि गण्डकी विश्वविद्यालयले विशेष अवसर ल्याएको छ। नेपालमा पहिलोपटक सञ्चालनमा आएको स्नातक तहको खेलकुद व्यवस्थापन बीएसएम कार्यक्रममा भर्ना हुने विद्यार्थीको लागि विश्वविद्यालयले विभिन्न प्रकारको छात्रवृत्ति तथा शुल्क छूटको व्यवस्था गरेको हो। खेलकुद क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवामाझ गण्डकी विश्वविद्यालयको बीएसएम कार्यक्रम पछिल्ला वर्षहरूमा आकर्षणको केन्द्र बन्दै गएको दावी गरिएको छ। आधुनिक पाठ्यक्रम, व्यावहारिक शिक्षण र अन्तर्राष्ट्रिय स्तरको खेल व्यवस्थापनमा केन्द्रित अध्ययनको कारण यो कार्यक्रम नेपालमै फरक पहिचान बनाउन सफल भएको छ। गण्डकी विश्वविद्यालयले खेलकुद शिक्षालाई आफ्नो प्राथमिकता मध्ये एक बनाउँदै आएको छ। पोखरा क्रिकेट एकाडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न 6 ब्रेकिङ ब्राउन्ड्रीज छात्र छात्र अन्तर्विद्यालय चितवनटी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराई माविले उपाधि जितेका छन्। पोखरा नङ्गसलामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराईले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। राजसभा पदाधिकारीमा असीम बाहेक सबै रविपक्षकै निर्वाचित, नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ। कास्कीमा लागू औषध विरूद्धको सप्ताहव्यापी अभियान सम्पन्न, यो वर्ष 3 वर्ष यताकै सबैभन्दा धेरै लागू औषध बरामद। नेपाल पत्रकार महासंघ कास्की 16 वर्षमा प्रवेश, वर्षभरि विविध कार्यक्रम आयोजना हुने। एमालेसँग तत्काल सहकारी हुने नेकपाका संयोजक प्रचण्डको भनाई, वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख। न्यून दृष्टियुक्त नागरिकको उचित सम्बोधन गर्न राष्ट्रिय सभाका सांसदको माग, बिरगन चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते। र नेदरल्याण्डमा हुने लीग टू श्रृंखलाको लागि नेपाली टोली घोषणा। गण्डकी विश्वविद्यालयको आकर्षक अफर, खेलकुद व्यवस्थापन पढ्ने विद्यार्थीलाई छुट नै छुट। अब यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र सबिनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: AC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाओ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। 93.4

0: नेपालीको गौरव,
1: नेपालीको पहिचान,
0: पालिखे ढाका टोपी
1: जसले शिरको शोभा बढाउँछ।
0: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
2: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
0: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
1: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
0: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: किन्नुहोस् अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
2: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
1: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
2: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
1: यी गरगहना बिक्री वा साठ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
2: फोन 5308 15
1: 5308 15
2: मोबाइल नम्बर 9850 22871 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: हेलो।
11: हजुर नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
11: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
11: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
10: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
11: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
10: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
12: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
12: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।